नमस्कार श्रोता, शुभ प्रभात। मीडियम वेबको 213.67 मीटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। यससँगै श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघाको 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। आज मिति विक्रम सम्म 2083 साल ज्येष्ठ महिनाको 16 गते, ईस्वी सम्म 2026 मई महिनाको 30 तारीक आज हो शनिबार। यस बेला हाम्रो स्टुडियोको घड़ी अनुसार 6:33 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका सम्पूर्ण प्रिय श्रोतागणहरूमा हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै अब प्रारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रसारण सेवा मंगल ध्वनिबाट।

प्रिय श्रोता, आजको सुविचार छ, राष्ट्रपिता महात्मा गान्धी भन्नुहुन्छ, जीवनमा कठिनाईहरू आउनु स्वाभाविक नै हो, तर धैर्य, आत्मविश्वास र सत्यको बाटोमा हिँड्ने मानिस कहिले पराजित हुँदैन। यही मिठो प्रेरणादायी सुविचारको साथ अब प्रस्तुत गर्दछौ ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात।

ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभातमा सम्पूर्ण श्रोताहरूलाई आध्यात्मिक अभिवादन जनाउँदै यहाँहरूलाई सुनाउन लागिरहेका छौ गायक कलाकार अनुराधा पौडेलको आवाजमा सजिएको केही हृदय स्पर्शी आनन्ददायी भजनहरू। त श्रोता, यस बिहानीलाई शुभ बिहानी बनाऊ यी सुमधुर भक्ति परक भजनहरू सुनेर।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट प्रिय श्रोताहरूले सुन्दै हुनुहुन्छ भक्ति प्रभात कार्यक्रम अन्तर्गत कलाकार अनुराधा पौड्यालको आवाजमा सजिएको मीठा मीठा भजनहरू।

हवस् त श्रोता, यतिन्जेल सुनिरहनु भएको थियो ईश्वरीय आराधनाको कार्यक्रम भक्ति प्रभात। कलाकार अनुराधा पौडवालको आवाजमा सजिएको मीठो सुमधुर भजनहरू। यसका साथै आजलाई भने भक्ति प्रभात कार्यक्रमको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एपबाट पनि सुनिरहनु भएको छ। श्रोतागण, यो सुन्नुहोस्, अब उसो बिहान 10:30 प्रसारण गरिने कार्यक्रम सम्बन्धित जानकारी। यसको लगत्तैपछि यहाँहरूलाई आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले प्रथम संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 लिएर आउनेछौ पुराना सदाबहार गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। 7:25 श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रबाट

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा विशेष मतदाता सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गई इनमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउने अनुरोध गरिन्छ। 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताले फारम 6 पनि बुझाउन पर्नेछ। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। फारम बुझाउँदा कुनै कागजात वा ओटीपी आवश्यक पर्दैन। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: श्रोता, कार्यक्रमको दोस्रो गीत प्रस्तुत छ चलचित्र दूर गगन की छाउमैबाट गायक कलाकार किशोर कुमारको आवाजमा। सन् 1964 दर्शक सामु आएको यो चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने कलाकारहरू यस प्रकार छन्: किशोर कुमार, सुप्रिया देवी र अमित कुमार। यसका निर्माता, निर्देशक अनि संगीत आवर्धक साथै यस गीतका गायक पनि स्वयं किशोर कुमार नै रहेका छन्। प्रिय श्रोता, स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

श्रोता, हामी कार्यक्रम गोल्डन मेलोडिसको अन्ततिर आइसकेका छौं र यो अन्तिम गीत सुनाउन लागिरहेका छौं सन् 1962 सालमा निर्मित चलचित्र एक मुसाफिर एक हसिनाबाट। सासाधर मुखर्जीद्वारा निर्मित अनि आरजे खोसलाद्वारा निर्देशित यस चलचित्रका गीतहरूमा संगीतबद्ध गरेका

पर्सन ओपी नायरले। यस चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् जोय मुखर्जी अनि साधनाले। त श्रोता स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति कलाकार मोहम्मद रफी अनि आशा भोसलेको यो युगल आवाजमा। गीतकार हुनुहुन्छ एसएच बिहारी।

0: अवस्थ श्रोता यिनै सदाबहार हिन्दी चलचित्रका गीतहरूको साथै कार्यक्रम गोल्डन मेलोडिसको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताहरूले यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। स्टुडियोको घड़ी अनुसार समय यस बेला बिहानको 7:25 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार। त स्वीकार्नुस्
1: यो आकाशवाणी हो, समाचार सीमा क्षेत्रबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। गृहमन्त्री अमित शाहले नयाँ सुरक्षा चुनौतीहरूको सामना गर्ने तरिकाहरूलाई अझ प्रभावकारी बनाउने प्रयासमा सरकारले सीमा सुरक्षा बललाई थप जिम्मेवारी तोक्ने विचार गरिरहेको बताउनुभएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले समग्र शिक्षा अभियान अन्तर्गत अनुदान जारी गर्ने र उपयोग सम्बन्धी एक व्यापक समीक्षा बैठक गर्नुभयो। विश्वव्यापी ऊर्जा आपूर्तिमा हुन सक्ने सम्भावित अवरोधलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक क्षेत्रका तेल बजार कम्पनीहरूलाई एलपीजीको 30 दिनको भण्डार कायम राख्न निर्देशन दिएको छ। म्यानमारका राष्ट्रपति युमिन अङ ल्याङ आज बिहान 5 दिने भारत भ्रमणका लागि बिहारको गया आइपुग्नुहुनेछ र आईपीएल क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर म्याचमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 7 विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। अब समाचार विस्तारमा। गृहमन्त्री अमित शाहले नयाँ सुरक्षा चुनौतीहरूको सामना गर्ने तरिकाहरूलाई अझ प्रभावकारी बनाउने प्रयासमा सरकारले सीमा सुरक्षा बललाई थप जिम्मेवारी तोक्ने विचार गरिरहेको बताउनु भएको छ। श्री शाहले हिज गुजरातको भुजमा भारत पाकिस्तान सीमामा दुई नयाँ सीमा चौकीहरूको उद्घाटनपछि यी कुराहरू भन्नुभएको थियो। श्री शाहले सीमा सुरक्षा बलको स्थापनाको 60 वर्षमा सीमा सुरक्षाको अवधारणालाई पूर्ण रूपमा रूपान्तरण गर्ने निर्णय गरिएको उल्लेख गर्नुभयो। वहाँले 4 स्तरीय सुरक्षा ग्रिड स्थापनाको घोषणा गर्नुभयो। यो पहलले सीमा सुरक्षाको लागि परम्परागत दृष्टिकोणभन्दा बाहिर गएर क्षेत्रीय सुरक्षाको नयाँ अवधारणा प्रस्तुत गर्दछ। वहाँले भन्नुभयो यस पहल अन्तर्गत जनता, नागरिक प्रशासन, स्थानीय पुलिस र सेना बलका कर्मचारीहरूसँगै सुरक्षाको लागि प्राथमिक जिम्मेवारी बाँडफोड गर्नेछन्। गृहमन्त्रीले स्मार्ट सीमा सुरक्षा परियोजनाको एक भागको रूपमा हाल सीमाहरूमा

0: सुरक्षा ग्रिडलाई बलियो बनाउने प्रयासहरू भइरहेको उल्लेख गर्नुभयो।
1: बीएसएफ की सीमा सुरक्षा के कंसेप्ट को पूर्णतया बदलने का निर्णय किया है। एक चतुष्कोणीय कंसेप्ट के साथ एक सुरक्षा ग्रिड हम आने वाले दिनों में बनाएंगे और बॉर्डर सुरक्षा की जगह टेरिटोरियल सुरक्षा का एक नया कंसेप्ट भी लॉन्च करेंगे और बीएसएफ के जवानों की तो प्रमुख जिम्मेदारी रहेगी ही रहेगी। ये मिलाकर समग्र बॉर्डर बांग्लादेश और पाकिस्तान एक सुरक्षा ग्रिड मजबूत बनाने का काम हम स्मार्ट बॉर्डर सुरक्षा के प्रोजेक्ट के तहत हम ले रहे हैं।
0: गृहमन्त्रीले सरकार व्यापक र बलियो सुरक्षा संयन्त्र स्थापना गर्ने उद्देश्यले कार्ययोजना बनाएको बताउनुभयो। श्री शाहले जोड़ दिनुभयो, हाम्रो सीमा सुरक्षित गर्नु र घुसपैठ हटाउनु देशको रक्षाको लागि अत्यन्त महत्वपूर्ण छ। गोवाले आज आफ्नो राज्य स्थापना दिवस मनाउँदैछ। 1987 आजकै दिन गोवाले पूर्ण राज्यको दर्जा प्राप्त गरी र भारतीय संघको 25 राज्य बन्यो। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज पणजी स्थित कला एकाडेमीमा आयोजना हुने राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। यो अवसरले गोवाको मुक्तिदेखि मानव विकास र जीवन स्तरको हिसाबले अग्रणी राज्यहरूमध्ये एक बन्ने यात्राको प्रतीक हो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले समग्र शिक्षा अभियान अन्तर्गत अनुदान जारी गर्ने र उपयोग सम्बन्धी एक व्यापक समीक्षा बैठक गर्नुभयो। बैठकको क्रममा समग्र शिक्षा अभियानको तेस्रो चरणलाई अझ प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन विशेष जोड़ दिएको थियो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री प्रधानले यस वर्षदेखि समग्र शिक्षा अभियान, पीएम पोषण, उल्लास, पीएम श्री र अन्य प्रमुख योजनाहरूको समन्वय मार्फत एकीकृत दृष्टिकोण अपनाइने बताउनु भएको छ। वहाँले भन्नुभयो, यसले विद्यालय शिक्षा प्रणालीभित्र राम्रो समन्वय र प्रभाव सुनिश्चित गर्नेछ। बैठकमा सहकारी संघीयताको भावनालाई कायम राख्दै केन्द्र र राज्यहरूबीच राम्रो समन्वयलाई सुदृढ पार्ने बारेमा छलफल पनि समावेश थियो। श्री प्रधानले राष्ट्रिय शिक्षा नीति 2020 को प्रभावकारी कार्यान्वयनमा नयाँ ध्यान केन्द्रित गरिने कुरा पुष्टि गर्नुभयो। यस ढाँचा अन्तर्गत विद्यार्थीहरूमा नवाचार, पोषण, कौशल विकास, खेलकुद र कलालाई विशेष महत्व दिइनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले डिजाइन लिंक इन्टेन्सिभ योजनाले उत्साहजनक नतिजा दिइरहेको बताउनुभयो। हिजो यस बारेमा बोल्नुहुँदै श्री वैष्णवले घोषणा गर्नुभयो, तिरूवनन्तपुरममा आधारित सेमी कण्डक्टर स्टार्टअप नेत्र सेमीले देशको पहिलो एचएआई सिस्टम अन चिप नेत्रा A2000 विकास गरेको छ, जुन उन्नत 12 न्यानोमिटर नोड प्रविधिमा आधारित छ। श्री वैष्णवले भन्नुभयो, व्यावसायिक स्तरमा यो प्रविधिले निगरानी, अटोमोटिभ प्रणाली, रोबोटिक्स र ड्रोन जस्ता अनुप्रयोगहरूको लागि स्मार्ट भिजन उपकरणहरूलाई शक्ति दिनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम एशियामा युद्धका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा हुन सक्ने सम्भावित अवरोधलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक क्षेत्रका तेल बजार कम्पनीहरूलाई एलपीजीको 30 दिनको भण्डार कायम राख्न निर्देश दिएको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुजाता शर्माले हिजो नयाँ दिल्लीमा यो जानकारी साझा गर्नुभयो। सुश्री शर्माले भारतको कच्चा तेल भण्डारण क्षमता विस्तार गर्ने काम पनि जारी रहेको बताउनुभयो। सहसचिवले देशमा पेट्रोल, डिजल, एलपीजी, कच्चा तेल र प्राकृतिक ग्यासको पर्याप्त भण्डार रहेको पुष्टि गर्नुभयो। कुनै पनि एलपीजी वितरण केन्द्रहरूमा आपूर्ति अभावको कुनै रिपोर्ट आएको छैन भनी उल्लेख गर्नुभयो।
2: सरकार सभी घरों तक एलपीजी सिलेंडर्स की उपलब्धता और डिलीवरी सुनिश्चित कराने के लिए हर संभव प्रयास कर रही है। इसके साथ सरकार सभी पेट्रोल पंप पर पेट्रोल और डीजल की आपूर्ति सुनिश्चित करने के लिए भी प्रयासरत है। इसलिए अफवाहों पर ध्यान न दें और अपने दैनिक उपयोग में ऊर्जा को बचाने का हर संभव प्रयत्न करें। बल्क और इंडस्ट्रियल कंज्यूमर्स से अपील है कि वो ऑथराइज्ड प्रोक्योरमेंट चैनल से ही डीजल की खरीद करें।
0: विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम महाजनले खाड़ी र पश्चिम एशिया क्षेत्रहरूमा अवस्थित भारतीय दूतावासहरूले भारतीय नागरिकहरूलाई समयमै सहयोग प्रदान गरिरहेको पनि बताउनुभयो। म्यानमारका राष्ट्रपति युमिन आङ ल्याङ आज बिहान पाँच दिने भारत भ्रमणका लागि बिहारको गया आइपुग्नुहुनेछ। उहाँसँगै धेरै क्याबिनेट मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र व्यापारिक नेताहरू सम्मिलित उच्च स्तरीय प्रतिनिधि मण्डल पनि आउनेछन्। यो राष्ट्रपतिको रूपमा युमिन आङ ल्याङको पहिलो भारत भ्रमण हो। गयामा म्यानमारका राष्ट्रपतिले महाबोधि मन्दिर र सुजाता मन्दिरमा प्रार्थना गर्नुहुनेछ। राष्ट्रपति युमिन पछि नयाँ दिल्ली पुग्नुहुनेछ। उहाँले आज साँझ विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेट गर्ने कार्यक्रम छ। भोलि म्यानमारका राष्ट्रपतिले म्यानमार भारत व्यापार मञ्चमा भाग लिने अपेक्षा गरिएको छ। सोमबार उहाँले दुई देशहरूबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्नुहुनेछ। हिजो नयाँ दिल्लीमा मीडियासँग कुरा गर्नुहुँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई नेताहरूबीचको भेटघाटमा म्यानमार र भारत बीचको द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा छलफल गरिने बताउनु भएको छ। उहाँले भन्नुभयो भारत म्यानमारका राष्ट्रपतिलाई स्वागत गर्न उत्सुक छ। यस भ्रमणको एक भागको रूपमा म्यानमारका राष्ट्रपतिले 2 जूनमा व्यापार र उद्योग क्षेत्रहरूसँग छलफल गर्न र शहरभरिका विभिन्न स्थलहरूको भ्रमण गर्न मुम्बईको पनि यात्रा गर्नुहुनेछ। वित्तीय सेवा विभागले दावी नगरिएका वित्तीय सम्पत्तिहरूको बारेमा जानकारीमा जनतासम्म सहज जानकारी सुनिश्चित गर्न एक कमन ल्याण्डिङ पोर्टल शुरू गरेको छ। यो पोर्टल सार्वजनिक क्षेत्र ब्याङ्कसँग पीएसबीएसँगको सहकार्यमा विकसित गरिएको हो। नयाँ चण्डीगढमा खेलिएको आईपीएल क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर म्याचमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 7 विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। म्याचको शुरूमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि राजस्थान रोयल्सले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 214 रन बनाएको थियो। राजस्थान रोयल्सले दिएको 214 रनको लक्ष्यको जवाबमा गुजरात टाइटन्सले 18 ओभर 4 बलमा 3 विकेट गुमाएर 219 रन बनाएर जीत हासिल गर्न सफल भयो। यो समाचार युट्युबमा एट एआर क्रसिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। गृहमन्त्री अमित शाहले नयाँ सुरक्षा चुनौतीहरूको सामना गर्ने तरिकाहरूलाई अझ प्रभावकारी बनाउने प्रयासमा सरकारले सीमा सुरक्षा बललाई थप जिम्मेवारी तोक्ने विचार गरिरहेको बताउनुभएको छ। म्यानमारका राष्ट्रपति युमिन आङ ल्याङ आज बिहान पाँच दिने भारत भ्रमणका लागि बिहारको गया आइपुग्नुहुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 9 बजे प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: मीडियम वेबको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, समय यस बेला बिहानीको 7:35 भइसकेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं र अब हामी यो मई महिनाको अन्त अन्त्यतिर आइपुगेका छौं र श्रोता आज पर्यो 30 तारीक मई
1: हजुर
0: र आज पनि एउटा दिवस परेको छ। त्यो के भन्दा 1826 आजकै दिन भनौं धेरै समय अघि 1826 आजकै दिन प्रथम हिन्दी भाषाको खबर कागज अर्थात भनौं न्यूज पेपर प्रकाशित भएको थियो र यसै कारण आजको दिनलाई हिन्दी पत्रकारिता दिवसको रूपमा पनि मनाइन्छ।
1: हजुर, आजकै दिन पण्डित जुगल किशोर शुक्लले 1826 प्रथम हिन्दी समाचार पत्र उद्दण्ड मार्तण्डको प्रकाशन शुरू गरेका थिए। भारतमा पत्रकारिताको शुरूआत पण्डित जुगल किशोर शुक्लले नै शुरू गरेका थिए। हिन्दी पत्रकारिताको शुरूआत बंगालबाट भएको थियो, जसको श्रेय राजा राममोहन रायलाई दिइन्छ। आजको समयमा समाचार पत्र एउटा धेरै ठूलो व्यवसाय बनिसकेको छ। मीडियाले आज सम्पूर्ण विश्वमा आफ्नो एक खास परिचय बनाएको छ। हिन्दी पत्रकारिताले एउटा लामो यात्रा तय गरेको छ। जब पण्डित शुक्ल किशोरले उद्दण्ड मार्तण्डलाई रूप दिए, तब कसैले पनि यो कल्पनासम्म गरेका थिएनन् कि हिन्दी पत्रकारिताले यति लामो यात्रा तय गर्नेछ। पण्डितले धेरै दिनसम्म उद्दण्ड मार्तण्डलाई

0: चलाए र पत्रकारिता गरिरहे तर अघि गएर यसलाई बन्द गर्न परेको थियो। यो बन्द हुनको कारण थियो कि पण्डितकोमा यत्रो पत्रिकालाई चलाउन पर्याप्त धन थिएन। जे होस्, आज हिन्दी पत्रकारिताको श्रेय फराकिलो र पाठक धेरै छन् र विभिन्न पत्र पत्रिकाहरू आए दिन हामीले नयाँ नयाँ रूपमा पढ्न पाइरहेका छौं।
1: हजुर, र 1826 आजको दिन प्रथम हिन्दी भाषाको खबर कागज न्यूज पेपर उदन्त मार्तण्ड प्रकाशित भएको र आजको दिनलाई भारतमा हिन्दी पत्रकारिता दिवसको रूपमा पालन गरिन्छ। हजुर श्रोता, भारतकै प्रसंगमा कुरा गर्दा 1919 जालीवाला बाघ हत्याकाण्डको विरोध गर्दै आजकै दिन ब्रिटिश सरकारले दिएको पुरस्कार रविन्द्रनाथ टेगोरले फर्काइदिनु भएको थियो।
0: हजुर, यसरी नै 1867 उत्तर प्रदेशको देवबन्दमा द्वार उल उलुमको स्थापना भएको थियो, जहाँ एसियाको सबैभन्दा ठूलो मदरसा अर्थात मुस्लिम विद्यालय छ। हजुर, यसरी नै भारतको सन्दर्भमा कुरा गर्न पर्दा 1606 सिख धर्मावलम्बीहरूको पाँचौं गुरु गुरू अर्जन देवको निधन भएको थियो आजकै दिन। 1991 उमाशंकर दीक्षित भारतीय स्वतन्त्रता आन्दोलनको पुरोधा एवं मानवताको पुजारी र राष्ट्रवादको अग्रदूतको मृत्यु भएको थियो। 2000 आधुनिक हिन्दी साहित्यका सुप्रसिद्ध आलोचक निबन्ध विचारक एवं कवि रामविलास शर्माको निधन भएको थियो। 2013 बंगाली फिल्महरूको प्रसिद्ध निर्देशक लेखक अनि अभिनेता ऋतुपर्ण घोषको निधन भएको थियो।
1: हजुर, यसै गरी 1987 आजको दिन गोवा भारतको 26 राज्य बनेको हो।
0: हजुर, आजकै दिन भारतको 26 राज्यको रूपमा गोवाको स्थापना भएको हो। गोवा भारतीय प्रायद्वीपको पश्चिमी तटमा स्थित छ। गोवा भारतको सबैभन्दा सानो राज्य हो, जसको क्षेत्रफल 3702 वर्ग किलोमिटर छ र यो समुद्र तटको तर्फ एक द्वीपयुक्त राज्य हो, जसको राजधानी पानाजी, पणजी र पणजिम नामले प्रसिद्ध छ। सम्पूर्ण विश्वमा गोवा आफ्नो सुन्दर समुद्रको किनारहरू र प्रसिद्ध स्थापत्य कलाको निम्ति जानिन्छ। गोवा पुर्तगाल उपनिवेश थियो, जो लगभग 450 सालसम्म शासन रहेको थियो र 1961 19 डिसम्बरमा भारतीय प्रशासनलाई सुम्पिएको हो। तर भारतको राज्यको रूपमा मान्यता भने 1987 आजकै दिन प्राप्त भएको थियो। प्रसिद्ध नाविक भास्को दा गामाले भारतमा प्रवेश गोवाबाटै गरेका थिए र यहाँको एउटा शहरलाई भास्को दा गामा भनेर चिनिन्छ। एसियाको सबैभन्दा पहिलो प्रिन्टिङ प्रेस गोवाको सेन्ट पल कलेजमा 1956 लगाएको थियो। गोवाको जनताले भारतको साथसाथै पोर्टुगिज पासपोर्ट पनि प्राप्त गर्न सक्छन्। भारतको पहिलो मेडिकल कलेज 1842 गोवाको राजधानी पानाजीमा स्थापित गरिएको थियो। गोवाको दुईवटा आधिकारिक भाषा छ, त्यो हो कोंकणी र मराठी। नेभी एभिएसनको म्युजियम भारतमा गोवाको भास्कोमा मात्र छ। पानीमा तरिने कसिनो गोवामा मात्र छ। 3600 मिलियन वर्ष पुरानो ढुंगा यही छ, जसलाई ट्रोन्ड जेमाइटिक्स जिनिस भनिन्छ, जो गोवाको मोलेम र आनमोन्डमा पाइन्छ।

0: हजुर श्रोता, आजको दिन कलकत्तामा 1940 जन्मिएका थिए जगमोहन डालमिया, जो भारतीय क्रिकेट टीम औ बीसीसीआई का अध्यक्ष साथै एक व्यापारी थिए। स्कटिश चर्च कलेज कलकत्ताबाट पढ़ाई पूरा गर्ने डालमियाले क्रिकेटमा विकेट किपरको रूपमा आफ्नो करियर शुरू गरेका थिए अनि कलकत्ता क्रिकेट क्लबबाट ओपनिङ ब्याट्सम्यानको रूपमा खेलेका थिए। तर जब उनी 19 वर्ष पुगे त्यो बेला उनको पिताको असामयिक मृत्यु भयो र उनले आफ्नो पिताको बिजनेस कम्पनीको कार्यभार सम्हालेका थिए। जगमोहन डालमियाले 1979 बीसीसीआई जोइन गरेका थिए क्रिकेट एसोसिएशन अफ बेंगलको एक प्रतिनिधिको रूपमा, अनि 1983 ट्रेजरर बनेका थिए, जुन वर्ष नै भारतले विश्वकप क्रिकेट जितेको थियो। 1997 डालमिया आईसीसीका अध्यक्ष चुनिएका थिए र उनी नै प्रथम एसियन अनि नन क्रिकेटर यो पदमा पुग्ने प्रथम व्यक्ति बनेका थिए भने 2001 बीसीसीआईका प्रेसिडेन्ट चुनिएका थिए। तर उनको जीवनमा पनि विभिन्न उतार चढ़ावहरू देखा परिरहे र यसैबीच प्राय 10 वर्षपछि 2 मार्च 2015 फेरि उनी बीसीसीआईको प्रेसिडेन्ट बनेका थिए र त्यसको 6 महिना बित्दा नबित्दै 20 दिसम्बर 2015 उनको असामयिक निधन भयो। तर आज उनको औ जगमोहन डालमियाको जन्मदिन।
1: हजुर, यसरी नै जन्मको कुरा गर्दा 1909 भारतीय हिन्दी फिल्महरूको ख्यातिप्राप्त पटकथा लेखक पण्डित मुखराम शर्माको जन्म भएको हो। भनिन्छ, सम्पूर्ण भारतबाट फिल्म वितरक मुखराम शर्मालाई फोन गरेर सोध्ने गर्थे कि उनको अघिल्लो फिल्म कुन हो र कसको साथमा छ। उनी जे लेखिरहेका हुन्थे यसको ट्र्याक राख्नको निम्ति वितरक र निर्माता उनको घरको नियमित चक्कर लगाउने गर्दथे। उनकोमा आफ्नो चयनको निर्माता र निर्देशकहरूलाई आफ्नो कथाहरू बेच्ने विशेष अधिकार प्राप्त थियो। वर्ष 1942 उनलाई राजा नेनेद्वारा निर्देशित फिल्म 10 बजेको गीत लेख्ने मौका पाए, जसमा उर्मिला र परेश ब्यानर्जी अभिनय गरिरहेका थिए। फिल्म 10 बजे एक सुपरहिट साबित भयो। यस प्रारम्भिक सफलताको कारण नै मुखराम शर्मालाई राजा हरिश्चन्द्र र तारामतीको प्रेम कथामा आधारित शोभा समर्थ अभिनीत राजा नेनेको अघिल्लो फिल्म तारामती लेख्ने अवसर पाए। यो फिल्म सुपरहिट हुनको साथै उनको अझ 2 फिल्म विष्णु भगवान र नल दमयन्ती पनि धेरै सफल फिल्म बन्यो। यसपछि मुखरामले सामाजिक समस्याहरूको विषयमा कहानी लेख्ने सोचेर मराठीमा सफल फिल्म लेखे स्त्री जन्मा तुझी कहानी। यसको सफलता पश्चात हिन्दीमा यसको पुनर्निर्माण बनाए औरत तेरी यही कहानी। उनको सफल फिल्महरूमा मुख्यको कुरा गर्दा 1954 औलादलाई हामी सम्झन सक्छौ। उनको फिल्महरूमा हेर्नै पर्ने फिल्महरूको कुरा गर्दा साधनालाई हामी सम्झन सक्छौ। उनको फिल्महरूमा केहीको कुरा गर्दा प्यार किया तो डरना क्या, हमझोली, धूल का फूल, घराना, वचन इत्यादि सम्झन सक्छौ।
2: सेवा त्याग क्षमा

नेताको रूपमा देखा परेका हुन्। यसर्थ हामी परेश रावल भन्ने साथ फिल्म हेराफेरीमा उनलाई सम्झन पुग्छौं, जुन भूमिकाकै लागि उनलाई सर्वश्रेष्ठ हास्य कलाकारको सम्मान प्राप्त भएको हो। परेश रावलले सयौं फिल्महरूमा आफ्नो भूमिका निभाएका छन्। तीमध्ये केही फिल्महरूको कुरा गर्दा अन्दाज अप्ना अप्ना, हेराफेरी, चाची 420, बडे मियाँ छोटे मियाँ, वास्तव, फन्टुस, हंगामा, गरम मसाला, नायक, फिर हेराफेरी, गुड बॉय ब्याड बॉय, भूलभुलैया, रेडी, खेलाड़ी, 786, भागम भाग, राजा नटवरलाल, वेलकम ब्याक आदि आदि हुन् र आज उनको जन्मदिन।

0: हजुर श्रोता, अब कुरा गरौं आजकै दिन विगतमा घटेका अन्य घटनाहरू बारे।
1: 1845 आजकै दिन फटेल र जाक प्रथमपल्ट भारतबाट गएर ट्रिनिडाड अनि टोबागोको गल्फ अफ परियामा ल्याण्ड गरेका थिए र आजको दिनलाई ट्रिनिडाड अनि टोबागोमा इण्डियन अराइभल डेको रूपमा पालन गर्ने गरिन्छ। 1913 आजको दिन लन्डनमा एउटा सन्धि भएपछि प्रथम बाल्कन वार समाप्त भएको थियो र अल्बेनिया एउटा स्वतन्त्र राष्ट्र बनेको थियो। 1958 दोस्रो विश्वयुद्धको बेला अनि कोरियन युद्धको बेला मारिएका दुईजना अमेरिकन चिन्न नसकिएका सेवकहरूको आजको दिन टोम अफ दि अननोन सोल्जर नामले अर्लिङटन नेशनल सभागृहमा जलाइएको थियो। यसैकारण आजको दिनलाई मेमोरियल डे सम्झना दिवसको रूपमा पनि पालन गरिन्छ। 1971 आजको दिन मरिनर प्रोग्राम अन्तर्गत मंगल ग्रहको सतह र त्यहाँको वातावरण जाँच गर्नको लागि मरिनर 9 लन्च गरिएको थियो।
0: 2003 नेपालको कार्यवाहक प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजीनामा दिएका थिए।
1: 1974 आजको दिनदेखि एयरबस A300 यात्रीवाहक एयरक्राफ्टले आफ्नो सेवा शुरू गरेको थियो।
0: 2004 सऊदी अरबमा बन्धक संकट समाप्त भएको थियो तर दुई भारतीय सहित 22 अन्यको हत्या भएको थियो।
1: 1981 आजको दिन बंगलादेशको नेता जिया उर रहमान समेत जम्मा 8 व्यक्तिहरूको चटगाउँको एउटा गेस्ट हाउसमा हत्या भएको थियो।
0: 2007 अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र शान्ति रक्षक दिवसको अवसरमा 107 शान्ति रक्षकहरूलाई पुरस्कृत गरिएको थियो।
1: 2003 आजको दिन बर्मामा नेशनल लीग फर डेमोक्रेसीसित सम्बद्ध प्राय 70 जना मानिसहरूको दिपायान दुर्घटनामा मृत्यु भएको थियो। घटनापछि आङ सान सुकी पक्राउ परेका थिए।
0: 2008 सुजना मेटल प्रोडक्ट लिमिटेडले विशाखापट्टनममा 180 करोड़ रूपियाँको लागतले 3 स्टील इकाइहरूलाई अधिग्रहण गरेको थियो।
1: 2012 आजको दिन लिबेरियन राष्ट्रपति चार्ल्स टेरलरलाई सिरिया लियोन सिभिल वारमा गरेको बर्बरतापूर्ण कार्यवाहीको लागि 50 वर्षको कारावासको सजाय सुनाइएको थियो।
2: 30 मई 2020 को दिन

0: अमेरिकी उद्योगपति एलन मस्क को स्पेस एक्स कम्पनीले फाल्कन 9 रकेटको ड्रैगन क्याप्सूलको माध्यमले अन्तरिक्षमा स्थित इन्टरनेशनल स्पेस सेन्टरमा अन्तरिक्ष यात्रीहरूलाई सफलतापूर्वक लिएर गएको थियो। स्पेस एक्स कम्पनी अन्तरिक्षमा अन्तरिक्ष यात्री लिएर जाने प्रथम निजी कम्पनी बन्न पुगेको थियो।
1: यो थियो श्रोता आजको दिन देश विदेशमा घटेका केही घटनाहरूबारे छोटो जानकारी। यसै गरी श्रोता आजको दिनलाई वर्ल्ड मल्टिपल सिलरोसिस डे दिवसको रूपमा पनि पालन गरिन्छ र यो भनेको के हो यसबारे हामी छोटो जानकारी राख्न चाहन्छौं।
2: हजुर श्रोता, प्रत्येक वर्ष आजको दिन वर्ल्ड मल्टिपल सिलरोसिस डेको रूपमा मनाइने गरिन्छ। मल्टिपल सिलरोसिस मानिसमा हुने तन्त्रिका या त भनौं नसाहरू सम्बन्धी एक रोग हो, जसलाई अहिलेसम्म के कारणले लाग्छ त्यसबारेमा थाहा पाउन सकिएको छैन भने यस रोगको सही उपचार पनि पत्तो लागेको छैन। तर पनि यस रोगको प्रभावलाई कम्ती पार्ने उपचार भने उपलब्ध छ। यस मल्टिपल सिलरोसिस रोगको लक्षणहरू के कस्ता छन् भने यो रोगमा आँखाले धमिलो देख्नु, हातखुट्टा कमजोर हुनु, शारीरिक असन्तुलन हुनु, थकान र बिर्सने बिमार लाग्नु आदि जस्ता केही लक्षणहरू बताएका छन्। यो रोग कुनै व्यक्तिहरूमा समय समयमा आउने गर्छ, अर्थात केही दिनसम्म यो रोगले पिरोल्ने गर्छ अनि फेरि आफै जाती पनि हुने गर्छ र समयको अन्तरालपछि फेरि यो रोगले सताउने गर्छ अनि यो रोग लागेपछि समय बित्दै जाँदा झनझन जटिल बन्दै जान्छ। यो रोग मल्टिपल सिलरोसिसले मानिसको जीवनलाई अनिश्चित बनाइदिन्छ र यसै रोगबारे जानकारी गराउन र जागरूकता फैलाउनलाई आजको दिन विश्व मल्टिपल सिलरोसिस डेको रूपमा पालन गरिन्छ।

मीडियम वेबको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको केन्द्रबाट बोलिरहेका छौ। स्टुडियोको घड़ीमा समय यस बेला 8:40 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बसिरहनु भएका हाम्रा तमाम श्रोताहरूलाई नेपाली गीतहरूको कार्यक्रम गीतिमालामा हार्दिक स्वागत साथै न्यानो अभिवादन। श्रोता सधैंको कार्यक्रम झै आजको कार्यक्रम पनि हामी लिएर आइसकेका छौ नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला। आज भने यहाँहरूलाई सुनाउने छौ कलाकार टीएम सुन्दास अनि सीवी गुरुङको आवाजमा सजिएको केही नेपाली गीतहरू। संगीत केवल मनोरञ्जन होइन, यो जीवनको दुःख पीड़ा र खुशीलाई महसुस गराउने संवेदनशील कला हो। त श्रोता सुनौ यो पहिलो प्रस्तुति कलाकार टीएम सुन्दासको आवाजमा।

हजुर श्रोता, संगीत प्रकृतिको त्यो अनुपम उपहार हो जसले मानिसलाई क्षणभरमै अर्को संसारमा पुर्याइदिन्छ। जीवनको यात्रामा संगीत एउटा मीठो साथी हो जसले एकान्तलाई पनि सुन्दर बनाइदिन्छ। तपाईहरूले सुनिरहनु भएको छ कार्यक्रम गीतिमाला अन्तर्गत कलाकार टीएम सुन्दास अनि सिवी गुरूङको आवाजमा सजिएका केही मीठा मीठा नेपाली आधुनिक गीतहरू। यसरी नै कार्यक्रमलाई अघि बढ़ाउने क्रममा अब फेरि सुनाउन लागिरहेका छौं कलाकार सिवी गुरूङको आवाजमा सजिएको यस गीत। यो गीतमा एक प्रेमीले आफ्नो प्रिय व्यक्तिप्रति गरेको साँचो माया, समर्पण र सम्झनाको भाव व्यक्त गरेका छन्। उनले प्रिय जीवनको सबैभन्दा महत्वपूर्ण व्यक्ति मानेका छन्। यस गीतको भाव निकै मार्मिक, भावुक र प्रेममय छ, जसले प्रेमीको हृदयभित्रको पीड़ा र प्रियप्रतिको अथाह माया व्यक्त गरेका छन्। त श्रोता, सुनाऊ यो अघिल्लो प्रस्तुति।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा विशेष मतदाता सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनमोरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउने अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले फारम 6 पनि बुझाउन पर्नेछ। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। फारम बुझाउँदा कुनै कागजात वा ओटीपी आवश्यक पर्दैन। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: गीत संगीत मानव जीवनको आत्मीय साथी हो। यसले मानिसको मनभित्र लुकेका भावना, पीड़ा, खुशी, आशा र सम्झनाहरूलाई मधुर स्वर मार्फत व्यक्त गर्दछ। शब्दले भन्न नसक्ने अनुभूतिलाई संगीतले सहजै हृदयसम्म पुर्याइदिन्छ। कहिले संगीतले थाकेको मनलाई विश्राम दिन्छ, कहिले निराश जीवनमा आशाको उज्यालो छर्दछ त कहिले प्रेम र संवेदना कोमल भावहरूलाई अझ गहिरो बनाइदिन्छ। त श्रोता, अब प्रस्तुत छ कलाकार टीएम सुन्दासको आवाजमा यो अर्को प्रस्तुति।

मीठो गीतले मनको गहिरो भावना बोल्दछ। केही स्वरहरू यस्ता हुन्छन् जसले विगतका सम्झना, प्रेम र जीवनका अनुभूतिलाई फेरि ताजा बनाइदिन्छ। हवस्त श्रोता, कलाकार टीएम सुन्दास अनि सीबी गुरूङको यिनै गीतहरू सँगै आजको हाम्रो आधुनिक नेपाली गीतहरूको कार्यक्रम गीतीमालाको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अबको केही क्षणमा सुन्नुहुनेछ यसै केन्द्रबाट मुख्य समाचार।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले हिजो लोकभवनमा आयोजित बिरसा लिम्स इन न्यू भारत सप्ताह अन्तर्गत जनजातीय गौरव उत्सव 2026को विशेष संवाद कार्यक्रममा मुख्य अतिथिको रूपमा सहभागिता जनाउनुभयो। कार्यक्रममा समाज कल्याण विभागका मन्त्री सान्डुप लेप्चाको विशेष उपस्थिति रहेको थियो। लाचेनका बासिन्दाहरूको बढ़दो जनआक्रोश र विरोधपछि राज्य सरकारले अन्तत हिजो यस क्षेत्र सम्बन्धित संकटबारे उच्च स्तरीय बैठक बोलायो। 2023को विनाशकारी बाढ़ीले गर्दा बिग्रदै गएको सड़क सम्पर्कपछि यो क्षेत्र छुटिँदै गएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्मान भवनमा बैठकको अध्यक्षता गर्नुभयो। भारत सरकारको केन्द्रीय संचार ब्यूरो सीबीसी र पत्र सूचना कार्यालय गान्तोकले वातावरणीय मुद्दाहरू, सुस्वास्थ्य र सामाजिक सरोकारहरूमा जागरूकता फैलाउने पहलको एक भागको रूपमा हिजो पाक्किम जिल्लाको सुमिन लिङ्जे माध्यमिक विद्यालयमा प्रचार कार्यक्रम आयोजना गर्यो। कार्यक्रम दुई राष्ट्रिय अभियानहरू नशा मुक्त भारत र एक पेड़ मा के नाममा केन्द्रित थियो। गान्तोक जिल्लाका निर्वाचन दर्ता अधिकारीहरू र सहायक निर्वाचन अधिकारीहरूले हिजो विशेष गहन संशोधन एसआईआर 2026 प्रक्रियाको सहज संचालनको लागि बुथ स्तर अधिकारीहरूलाई किटहरू र गणना फर्महरू हस्तान्तरण गरे। विशेष गहन संशोधन 2026का लागि सहायता कक्ष सिचेको गान्तोक स्थित जिल्ला प्रशासनिक केन्द्रमा स्थापना गरिएको छ। गान्तोक जिल्ला अन्तर्गत एसआईआर प्रक्रियासँग सम्बन्धित प्रश्नहरूका लागि जनतालाई सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको हो। ज्ञान भारतम मिशन जीबीएम अन्तर्गत राष्ट्रिय पाण्डुलिपि सर्वेक्षणको प्रसार सम्बन्धित प्रशिक्षण कार्यक्रम शिक्षा विभाग र धर्म विभागको सहकार्यमा संस्कृति विभागद्वारा हिजो सिक्किम राज्य अभिलेखागारमा आयोजना गरिएको थियो। शिक्षा विभागका भाषा शिक्षकहरू र सिक्किमका सबै जिल्लाहरूमा एक भएका धर्म विभागका गुरू र संस्कृत शिक्षकहरू सहित जम्मा 59 सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए। आकाशवाणी गान्तोकबाट मुख्य समाचार जो पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुन्दै हुनुहुन्छ। आदरणीय श्रोता, समय यस बेला बिहानको 9:03 भइसकेको छ। अब प्रस्तुत छ कार्यक्रम चित्रांजली। पुराना हिन्दी चलचित्र

क्षेत्रका गीतहरूको कार्यक्रम चित्रांजलीमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत साथै न्यानो अभिवादन जनाउँदै कार्यक्रमको थालनी गर्न लागिरहेका छौं। चलचित्र स्वराग नरक कलबाट कलाकार किशोर कुमारको आवाजमा श्रोता स्वीकार्नुहोस् यस कार्यक्रमको पहिलो प्रस्तुति।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा विशेष मतदाता सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउने अनुरोध गरिन्छ। 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताले फारम 6 पनि बुझाउन पर्नेछ। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। फारम बुझाउँदा कुनै कागजात वा ओटीपी आवश्यक पर्दैन। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: आदरणीय श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। त स्वीकार्नुहोस् कार्यक्रमको अघिल्लो प्रस्तुति चलचित्र ब्ल्याकमेलबाट कलाकार किशोर कुमारको आवाजमा।

श्रोताहरूले कार्यक्रम चित्रांजली अन्तर्गत सुन्दै हुनुहुन्छ पुराना हिन्दी चलचित्रका गीतहरू। यस्तै गीतहरू सुनाउने क्रममा अब फेरि सुनाउन लागिरहेका छौं चलचित्र कहो ना प्यार हैबाट कलाकार उदित नारायण अनि अलका याग्निकको आवाजमा। त श्रोता स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

अभिजित को स्वरमा सजिएको यस सुमधुर गीत श्रोताहरूले हामीलाई आकाशवाणीको गान्तोक केन्द्रबाट सुनिरहनु भएको छ। कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू यसै क्रममा श्रोता अघिल्लो गीत सुनाउन लागिरहेका छौ। चलचित्र हम दिल दे चुके है सनमबाट कलाकार कुमार सानु अनि समूहको आवाजमा।

0: गरिरहेको छ। 30 मेदेखि 28 जुन 2026 सम्म बीएलओहरूले घर घरमा गई इनोमोरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउने अनुरोध गरिन्छ। 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताले फारम 6 पनि बुझाउन पर्नेछ। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। फारम बुझाउँदा कुनै कागजात वा ओटीपी आवश्यक पर्दैन। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: हामी आकाशवाणी गान्तोकको बिहानीको प्रसारण सेवाबाट बोलिरहेका छौं। सांगीतिक प्रेम श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। अब सुनाउन लागिरहेका छौं अघिल्लो प्रस्तुति चलचित्र साउथ टेनबाट कलाकार लता मंगेशकरको आवाजमा। त श्रोता स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

संगीत प्रेमी श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम चित्रांजलि अन्तर्गत विभिन्न कलाकारहरूको आवाजमा सजिएको गीतहरू। अब स्वीकार्नुहोस् चलचित्र मेजर साहबबाट कलाकार कुमार सानुको आवाजमा यो अर्को प्रस्तुति।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। संगीत प्रेमी तमाम श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। अब सुनाउन लागिरहेका छौं अघिल्लो प्रस्तुति चलचित्र कोली नम्बर वानबाट कलाकार अल्का याग्निक अनि कुमार सानुको आवाजमा। त श्रोता स्वीकार्नुहोस् यो गीत।

पुराना हिन्दी चलचित्रका गीतहरू सुनी रमाइलो गर्दा गर्दै अब हामी कार्यक्रम चित्रांजलिको अन्त्यतिर आइसकेका छौं र यसैले यो अन्तिम कुशेली राख्न लागिरहेका छौं चलचित्र आर्यपारबाट कलाकार आशा भोसलेको स्वरमा। त श्रोता स्वीकार्नुहोस् यस कार्यक्रमको अन्तिम कुशेली।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम चित्रांजली अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू। हवस् त श्रोता, आजलाई भने यसैको साथ कार्यक्रम चित्रांजलीको निर्धारित समय यही पूरा हुँदछ।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले हिजो लोकभवनमा आयोजित बिरसा लिम्स इन न्यू भारत सप्ताह अन्तर्गत जनजातीय गौरव उत्सव 2026 को विशेष संवाद कार्यक्रममा मुख्य अतिथिको रूपमा सहभागिता जनाउनुभयो। कार्यक्रममा समाज कल्याण विभागका मन्त्री सान्डुप लेप्चाको विशेष उपस्थिति रहेको थियो। लाचेनका बासिन्दाहरूको बढ़दो जनआक्रोश र विरोधपछि राज्य सरकारले अन्तत हिजो यस क्षेत्र सम्बन्धित संकटबारे उच्च स्तरीय बैठक बोलायो। 2023 को विनाशकारी बाढ़ीले गर्दा बिग्रदै गएको सड़क सम्पर्कपछि यो क्षेत्र छुटिन्दै गएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सम्मान भवनमा बैठकको अध्यक्षता गर्नुभयो। भारत सरकारको केन्द्रीय संचार ब्यूरो सीबीसी र पत्र सूचना कार्यालय पीआईबी गान्तोकले वातावरणीय मुद्दाहरू, सुस्वास्थ्य र सामाजिक सरोकारहरूमा जागरूकता फैलाउने पहलको एक भागको रूपमा हिजो पाक्किम जिल्लाको सुमिनलिङ्जे माध्यमिक विद्यालयमा प्रचार कार्यक्रम आयोजना गर्यो। कार्यक्रम दुई राष्ट्रिय अभियानहरू नशा मुक्त भारत र एक पेड़ मा के नाममा केन्द्रित थियो। गान्तोक जिल्लाका निर्वाचन दर्ता अधिकारीहरू र सहायक निर्वाचन अधिकारीहरूले हिजो विशेष गहन संशोधन एसआईआर 2026 प्रक्रियाको सहज सञ्चालनको लागि बुथ स्तर अधिकारीहरूलाई किटहरू र गणना फर्महरू हस्तान्तरण गरे। विशेष गहन संशोधन 2026 का लागि सहायता कक्ष सिचेको गान्तोक स्थित जिल्ला प्रशासनिक केन्द्रमा स्थापना गरिएको छ। गान्तोक जिल्ला अन्तर्गत एसआईआर प्रक्रियासँग सम्बन्धित प्रश्नहरूका लागि जनतालाई सहयोग गर्न सहायता कक्ष स्थापना गरिएको हो। ज्ञान भारतम मिशन जीबीएम अन्तर्गत राष्ट्रिय पाण्डुलिपि सर्वेक्षणको प्रसार सम्बन्धित प्रशिक्षण कार्यक्रम शिक्षा विभाग र धर्म विभागको सहकार्यमा संस्कृति विभागद्वारा हिजो सिक्किम राज्य अभिलेखागारमा आयोजना गरिएको थियो। शिक्षा विभागका भाषा शिक्षकहरू र सिक्किमका सबै जिल्लाहरूमा भएका धर्म विभागका गुरू र संस्कृत शिक्षकहरू सहित जम्मा 69 सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए। आकाशवाणी गान्तोकबाट मुख्य समाचार जो पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फतबाट पनि सुनिरहनु भएको छ। आदरणीय श्रोता, समय यस बेला बिहानको 10:03 भइसकेको छ र अब प्रस्तुत छ कार्यक्रम ताजे तरानी। नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तरानीमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत साथै

सानो अभिवादन जनाउँदै कार्यक्रमको थालनी गर्न लागिरहेका छौं। चलचित्र आशिकी टूबाट कलाकार श्रेया घोषालको स्वरमा त श्रोता स्वीकार्नुहोस् यस कार्यक्रमको पहिलो प्रस्तुति।

श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम ताजी तरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतक गीतहरू। कार्यक्रमको अघिल्लो चरणमा श्रोताहरूलाई सुनाउन लागिरहेका छौ चलचित्र अनामिकाबाट कलाकार शानको आवाजमा। त श्रोता स्वीकार्नुहोस् यो प्रस्तुति।

हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम ताजेतरनी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। कार्यक्रमको अघिल्लो चरणमा श्रोताहरूलाई सुनाउन लागिरहेका छौं चलचित्र दिल का क्या कसुरबाट कलाकार साधना सरगमको आवाजमा सजिएको यो सुन्दर प्रस्तुति।

संगीत प्रेमी श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम ताजे तराने अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। श्रोता स्वीकार्नुहोस् यो गीत चलचित्र जैसा को तैसाबाट कलाकार किशोर कुमार अनि लता मंगेशकरको आवाजमा।

हामी आकाशवाणीको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले मनोरञ्जन लिइरहनु भएको छ कार्यक्रम ताजे तरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू विभिन्न कलाकारहरूको आवाजमा। अब स्वीकार्नुहोस् यो चलचित्र जिनियसबाट कलाकार अतिफ असलामको आवाजमा।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम ताजेतरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू। हवस् त श्रोता, आजलाई भने कार्यक्रम ताजेतरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। समय यस बेला बिहानको 10:30 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट एफएम गोल्डका विभिन्न कार्यक्रमहरू।

मेरो मेपको 213.7 मिटर तथा 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै हाम्रो यस प्रसारणलाई 103 मेगाहर्जको एफएम कञ्चनजंघा तथा न्यूज अन एयर मार्फत पनि सुनिरहनु भएको छ। श्रोता,

बिहानको 11:40 भएको छ र हामी उपस्थित भएका छौं कार्यक्रम नारी संसार अन्तर्गत केही नारी केन्द्रित हिन्दी अनि नेपाली गीतहरू लिएर कार्यक्रममा स्वागत जनाउँदै पहिलो गीत सुनिरहेका छौं फिल्म मेरिकमबाट कलाकार विशाल ददलानीको आवाजमा।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा विशेष मतदाता सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनोमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउने अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले फारम 6 पनि बुझाउन पर्नेछ। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। फारम बुझाउँदा कुनै कागजात वा ओटीपी आवश्यक पर्दैन। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: श्रोता कार्यक्रमको अघिल्लो गीत सुनिरहेका छौं फिल्म गाइडबाट कलाकार लता मंगेशकरको आवाजलाई।
2: हर कलाकार का सफर तन्हा शुरू होता है, लेकिन साथ होती है आपकी सद्भावना और आशीर्वाद की मंगल ध्वनि। मैं अकेला ही चला था जानिबे मंजिल, मगर लोग साथ आते गए और कारवां

भनिन्छ श्रोता, एउटा नारीको अनुहारको मुस्कान र हृदयको प्रेमले सिंहको घरलाई स्वर्ग बनाउने तागत राख्दछ। आउनु श्रोता, कार्यक्रमलाई अगाडि बढाउँदै अब सुनाउन लागिरहेका छौं फिल्म दिल्ली सिक्सबाट कलाकार मोहित चौहानको स्वरलाई।

श्रोता कार्यक्रममा अघिल्लो गीत सुनाइरहेका छौं फिल्म दिलवाले दुल्हनिया ले जाएंगीबाट कलाकार आशा भोसले अनि अभिजित भट्टाचार्यको युगल आवाजमा।

श्रोताले सुनिरहनु भएको छ कार्यक्रम नारी संसार अन्तर्गत केही नारी केन्द्रित गीतहरू। आउनु श्रोता, कार्यक्रमलाई अगाडि बढाउँदै अघिल्लो गीत सुनाउन लागिरहेका छौं। फिल्म हम आपके दिल में रहते हैं बाट कलाकार अनुराधा पडवाल अनि कुमार सानुको आवाजमा।

भनिन्छ नि घरलाई स्वर्ग बनाउने ताकत इटा र सिमेन्टमा मात्र हुँदैन, एउटा नारीको हाँसो र समर्पणमा हुन्छ। आमाको स्वरूपमा वात्सल्य, दिदी बहिनीको स्वरूपमा स्नेह र जीवनसाथीको स्वरूपमा अटुट साथ दिने नारीका ती अनेकौं रूपलाई सम्मान गर्दै सुन्नुहोस् यो अघिल्लो सुमधुर गीत कलाकार बबिता गजमेरको आवाजमा।

हस्त श्रोता कलाकार अरूणा लामाको यो आवाजसितै आजलाई भने कार्यक्रम नारी संसारमा नारी केन्द्रित गीतहरू सुनाउने क्रम यति नै। समय मध्याहको 12:40 भएको छ श्रोता, अब सुनाइरहेका छौं कलाकार खाम्सेक लिम्बुको स्वरमा केही लिम्बु लोकगीतहरू।

0: हस्त श्रोता, आजलाई भने लिम्बू लोकगीत सुन्ने क्रम यही पूरा हुँदछ। समय मध्याहको 1 बजेको छ र अब आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनिरहेका छौ विविध भारती सेवाहरू। कृपया केही बेर प्रतीक्षा गर्नुहोला।
1: सुरीली थड़कन, सुरीला सफर, ये कार्यक्रम आप सुनेंगे बस थोड़ी ही देर में।

श्रोता, समय मध्याह्नको 2:40 हुने लागिरहेको छ। अब केही बेरमा यहाँहरूलाई सुनाइरहेका छौ आकाशवाणीको खरसाङ केन्द्रबाट समय प्रसारण गरी नेपालीमा समाचार, अनि हामी फेरि नेपाली आधुनिक गीतका साथमा उपस्थित हुनेछौ समाचारको ठिक समाप्तिपछि। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भन्नुभएको छ, भारतीय सशस्त्र बल उच्च स्तरको सतर्कतामा छ र आवश्यकता परे अपरेशन सिन्दूर 2.0 को लागि तयार छ। म्यानमारका राष्ट्रपति ओ मिन आउन लाइन भारतको पाँच दिने भ्रमणमा बिहारको गया आइपुग्नुभयो। वहाँले बोधगयामा विश्व प्रसिद्ध महामोदी मन्दिरमा पूजा अर्चना गर्नुभयो। कर्नाटकमा आज साँझ बेंगलुरूमा कंग्रेस विधानसभा दलको बैठक हुनेछ, यसमा नयाँ नेताको चुनाव गरिनेछ। बिहारमा आधी वर्षा र चट्याङको भिन्दाभिन्दै घटनामा सात मानिसहरूको ज्यान गएको छ। अमेरिकाका रक्षा मन्त्री पीट हेक्सेथले यदि सम्झौता पुग्ने प्रयास असफल भएमा अमेरिकी सेना इरान विरूद्ध सैन्य कार्यवाही पुनः शुरू गर्न पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। र भारत र इंग्ल्याण्ड बीच तीन म्याचहरूको श्रृंखलाको दोस्रो T20 महिला क्रिकेट म्याच आज ब्रिस्टलमा खेलिनेछ। अब समाचार विस्तारमा। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले भारतीय सेनाहरू उच्च सतर्कतामा रहेको र आवश्यकता परे अपरेशन सिन्दूर 2.0 को लागि तयार रहेको बताउनु भएको छ। पुणेको खड्कवासल्स स्थित राष्ट्रिय रक्षा एकाडेमीमा 150 ब्याचको पासिङ आउट परेडलाई सम्बोधन गर्दै जनरल द्विवेदीले भन्नुभयो, अपरेशन सिन्दूरले उत्तेजनाको सटीक र दृढ़ताका साथ जवाफ दिने भारतको क्षमता प्रदर्शन गरेको छ। वहाँले पासिङ आउट क्याडेटहरूलाई व्यावसायिकता, नेतृत्व र राष्ट्र सेवाको उच्च स्तर कायम गर्न आग्रह गर्नुभयो।

0: जहाँ तक ऑपरेशन सिंदूर की बात है, ये अभियान अभी जारी है। इसमें फिलहाल केवल अस्थायी रूप से संघर्ष विराम है, इसलिए भारतीय सशस्त्र बल ऑपरेशन सिंदूर 2.0 की संभावना को ध्यान में रखते हुए पूरी तैयारी कर रहे हैं। इस समय हमारा ध्यान तीनों सेनाओं के बीच बेहतर तालमेल बढ़ाने पर है। साथ ही हम भविष्य के युद्धों के लिए खुद को और अधिक सक्षम बना रहे हैं। जैसा कि मैंने पहले कहा था, आने वाले समय के युद्ध केवल जमीन, समुद्र और हवा तक सीमित नहीं रहेंगे।
1: इसी बीच पुडुचेरी का पूर्व उपराज्यपाल और प्रख्यात समाज सुधारक डॉ किरण बेदी 150वां एनडीए पाठ्यक्रम को दीक्षांत समारोह में मुख्य अतिथि हुनुहुन्थ्यो। एकेडमी 353 जना क्याडेटले स्नातक उपाधि प्राप्त गरेका छन्। त्यस्तै मित्र राष्ट्र का 21 जना क्याडेटलाई पनि उपाधि प्रदान गरिएको छ। प्रमुख रक्षा अध्यक्ष जनरल अनिल चौहानले आज नयाँ दिल्ली स्थित राष्ट्रीय समर स्मारकमा तीनै सेवाहरूद्वारा दिएको गार्ड अफ का साथ सैन्य सेवाबाट विदाई लिनुभयो। यो समारोह देशको सर्वोच्च सैन्य अधिकारीको रूपमा वहाँको प्रतिष्ठित कार्यकालको समापनको प्रतीक हो। समर स्मारकमा पुष्पाञ्जली अर्पित गरेपछि जनरल चौहानले तीनै सेवाद्वारा प्रस्तुत गार्ड अफ अनरका साथ अवकाश लिनु आफ्नो लागि ठूलो सम्मानको कुरा भएको बताउनुभयो।
2: मेरे लिए ये बहुत सम्मान की बात है कि मुझे तीनों सेनाओं से गार्ड ऑफ ऑनर लेने का अवसर मिला। इसके लिए मैं तीनों सेनाओं और सेना मुख्यालय को धन्यवाद देता हूँ। गार्ड ऑफ ऑनर के समापन के साथ मैं वर्दी में अपने साथियों से विदाई लेता हूँ। मैंने वर्दी में अंतिम बार समर स्मारक पर पुष्प चक्र अर्पित किया। ये उन वीर सैनिकों को मेरी विनम्र श्रद्धांजलि है जिन्होंने देश की सेवा में सर्वोच्च बलिदान दिया।
1: चार दशक भन्दा बढ़ी समय सेवा गरेपछि जनरल चौहानले आफ्नो कार्यकाल सन्तोषजनक र उत्कृष्ट भएको बताउनुभयो। 1981 भारतीय सेनामा कमिशन प्राप्त गर्ने जनरल चौहानले 40 वर्षभन्दा बढ़ी समयसम्म राष्ट्रको सेवा गर्नुभयो र आफ्नो उत्कृष्ट सैन्य करियरमा धेरै महत्वपूर्ण कमान र स्टाफ पदहरू सम्हाल्नुभयो। वहाँलाई परम विशिष्ट सेवा मेडल, उत्तम युद्ध सेवा मेडल, अति विशिष्ट सेवा मेडल, सेना मेडल र विशिष्ट सेवा मेडलद्वारा सम्मानित गरिएको छ। लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणी जनरल चौहानको स्थान लिनुहुनेछ। म्यानमारका राष्ट्रपति ओ मिन आउ लाइन आज 5 दिवसीय भारत भ्रमणको क्रममा बिहारको कया आइपुग्नु भएको छ। वहाँले बोधगया स्थित विश्व प्रसिद्ध महाबोधि मन्दिरको भ्रमण गर्नुभयो र पवित्र बौद्ध स्थलमा प्रार्थना गर्नुभयो। वहाँले बोधि वृक्षमुनि ध्यान पनि गर्नुभयो। भनिन्छ त्यहाँ भगवान बुद्धले ज्ञान प्राप्त गर्नुभएको थियो। राष्ट्रपतिले बकरावर स्थित ऐतिहासिक सुजाता मन्दिरमा पूजा गर्नुभयो र बोधगया स्थित बर्मी मठको भ्रमण पनि गर्नुभयो। वहाँका साथ वरिष्ठ अधिकारीहरू र बौद्ध प्रतिनिधिहरू सहित एक उच्चस्तरीय प्रतिनिधि पनि रहेको थियो। यसअघि बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल सैयद अता हसनैन र राज्यका कृषि मन्त्री विजय कुमार सिन्हाले राष्ट्रपति लाइनको गया विमानस्थलमा स्वागत गर्नुभयो। राष्ट्रपतिको यो भ्रमण दुई देशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, क्षेत्रीय सुरक्षा र साझा सांस्कृतिक विरासतलाई नयाँ गति दिने दिशामा एक महत्वपूर्ण कदम हो। यसपछि राष्ट्रपति ओ मिन आउ लाइन नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ। वहाँले आज साँझ विदेश मन्त्री डा एस जयशंकरसित भेटवार्ता गर्नुहुनेछ। म्यानमारका राष्ट्रपतिले भोलि म्यानमार भारत व्यापार मंचमा भाग लिने सम्भावना छ। सोमबार वहाँले प्रधानमन्त्री नरेन्द्र मोदीका साथ दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ पार्ने चर्चा गर्नुहुनेछ। यस भ्रमण अन्तर्गत राष्ट्रपति ओले व्यापार र उद्योग जगतसित सम्बन्धित वार्ताका लागि 2 जूनमा मुम्बईको भ्रमण पनि गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मीडिया ह्याण्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: अपराह्नको समाचारमा तपाईहरूलाई पुनः स्वागत छ। कर्नाटकका निवर्तमान मुख्यमन्त्री सिद्धरमैया राईले आज साँझ 4 बजे बेंगलुरूमा कंग्रेस विधानसभा दल सीएलपीको बैठक डाक्नु भएको छ, जसमा नयाँ नेताको चुनाव गरिनेछ। राज्यपाल थावरचन्द गहलोतले सिद्धरमैयाको राजीनामा स्वीकार गर्दै नयाँ नेता चयन नभएसम्म कार्यवाहक मुख्यमन्त्रीको रूपमा काम चलाउन निर्देश दिनुभएको छ। हाम्रा संवाददाताले बताए अनुसार श्री डीके शिवकुमारलाई कंग्रेस विधानसभा पार्टीको नयाँ नेताको रूपमा औपचारिक रूपमा निर्वाचित हुने सम्भावना छ। कंग्रेसका 136 विधायकहरूलाई विधानसभा बैठकमा उपस्थित हुन भनिएको छ। एआईसीसी महासचिव तथा कर्नाटक प्रभारी रणदीप सिंह सूर्यवालाले कार्यवाहीको अवलोकन गर्नुहुनेछ। स्वास्थ्य अनि शिशु कल्याण मन्त्रालयले राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण 6 जारी गरेको छ। यसमा भारतमा मातृ अनि शिशु स्वास्थ्य पोषण अनि वित्तीय सुरक्षाको क्षेत्रमा भएको तीव्र प्रगतिको तथ्य दर्शाइएको छ। मन्त्रालयद्वारा यो सर्वेक्षण 2023-24 सञ्चालित गरिएको थियो। यसमा 715 जिल्लाका 6,79,000 परिवारहरूलाई लिएको थियो। जारी गरिएको सर्वेक्षण अनुसार भारतमा संस्थागत प्रसव 2019-देखि 2021 88.6% बढ़ेर 2023-24 90.6% पुगेको छ। जम्मू कश्मीरमा अन्तर्राष्ट्रिय सीमामा बसोबास गर्ने मानिसहरूले सीमाको 15 किलोमिटर भित्रको अवैध संरचना र अनाधिकृत गतिविधिहरू हटाउने केन्द्र सरकारको निर्णयको स्वागत गरेका छन्। गृहमन्त्री अमित शाहले हालै भएको उच्चस्तरीय सुरक्षा समीक्षा बैठकमा यस्तो निर्णय गर्नुभयो। अर्निया, आरएस पुरा र सुचेतगढ़ लगायतका सीमावर्ती क्षेत्रका मानिसहरूले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने कुनै पनि गतिविधिलाई कड़ाईका साथ कार्यवाही गर्नुपर्ने बताएका छन्। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेटले सम्झौताका प्रयास असफल भएमा इरान विरूद्ध सैन्य कार्यवाही पुनः शुरू गर्न अमेरिकी सेना पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। एशियाको प्रमुख सुरक्षा मंच सांग्रीला डायलगलाई सम्बोधन गर्दै हेक्सेटले भन्नुभयो, आवश्यक परेमा यस्ता कार्यवाही गर्न अमेरिकासित यस क्षेत्र र विश्वभरि पर्याप्त सैन्य भण्डार छ। वहाँले कुनै पनि आपतकालीन स्थितिको सामना गर्न देश पूर्ण रूपमा तयार रहेको बताउनुभयो। श्री हेक्सेटले भन्नुभयो, इरानसित संघर्षमा संलग्न भए पनि वाशिङटन एशिया प्रशान्त क्षेत्रप्रति आफ्नो प्रतिबद्धतामा दृढ छ। वहाँले अमेरिकाले आफ्नो रणनीतिक ध्यान हिन्द प्रशान्त क्षेत्रबाट नहटाएको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा आफ्ना शीर्ष सल्लाहकारहरूसित 2 घण्टा भेटवार्ता गर्नुभएको छ। यसले इरानसित युद्ध विराम विस्तार गर्ने उद्देश्यले सम्झौताको सम्भावनाको बारेमा छलफल गर्यो। सिचु एसएन रूममा भएको बैठक कुनै स्पष्ट निर्णय नगरी समाप्त भयो। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायतले गोवाका जनतालाई राज्य स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। सोशल मीडिया पोस्टमा राष्ट्रपतिले गोवाको समृद्ध सांस्कृतिक सम्पदा र उत्कृष्ट आतिथ्यका लागि मात्र नभएर शिक्षा, प्रविधि, स्टार्टअप र दिगो विकासका क्षेत्रमा उल्लेखनीय प्रगतिका लागि पनि प्रसिद्ध रहेको बताउनुभयो। यस्तै प्रधानमन्त्री मोदीले यो राज्यको प्रगति र पहिचानका लागि अथक परिश्रम गर्ने सबैलाई सम्झने अवसर भएको बताउनुभयो। गोवा कला एकाडेमी पणजीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति सीपी राधाकृष्णनले गोवालाई एक आदर्श राज्यको रूपमा वर्णन गर्दै आफ्नो समृद्ध संस्कृति र सम्पदाको विकास र संरक्षणको बीचमा सफलतापूर्वक सन्तुलन कायम गरेको बताउनु भएको छ।
5: उपराष्ट्रपति सीपी राधाकृष्णन ने आज कहा कि गोवा इस बात का प्रेरणादायी उदाहरण है कि पहचान और प्रगति साथ साथ कैसे आगे बढ़ सकती हैं। पणजी के कला अकादमी में गोवा के 40वें राज्य स्थापना दिवस समारोह को संबोधित करते हुए उन्होंने कहा कि गोवा ने आधुनिक विकास को अपनाते हुए अपनी सांस्कृतिक जड़ों को सफलतापूर्वक संरक्षित रखा है। गोवा केवल एक पर्यटन स्थल नहीं बल्कि सांस्कृतिक आदान प्रदान, सामाजिक सद्भाव और बौद्धिक खुलेपन से निर्मित एक जीवंत सभ्यता है। इससे पहले उपराष्ट्रपति ने प्रसिद्ध कार्टूनिस्ट मारियो मिरांडा पर आधारित प्रदर्शनी का उद्घाटन किया, स्मारक डाक टिकट और विशेष आवरण जारी किए, पुरस्कार और नियुक्ति पत्र वितरित किए तथा दीनदयाल स्वास्थ्य सेवा योजना के अंतर्गत बढ़ी हुई सहायता का शुभारंभ किया। उन्होंने कहा कि विकसित भारत 2047 के लक्ष्य की प्राप्ति के लिए विकसित गोवा आवश्यक है। महेश चोपड़े, आकाशवाणी समाचार, पणजी।
1: यो समाचार न्यूजन एआईआर मोबाइल एप र युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। यो आकाशवाणी हो। बिहारमा मेघ गर्जन वर्षा र चट्याङका भिन्दा भिन्दै

मिडियम वेबको 213.67 मिटर अर्थात 1404 किलोहर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई 103 मेगाहर्ज एफएम कञ्चनजङ्घा तथा न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। समय यस बेला अपरान्न 3:57 मिनट भएको छ। अब प्रस्तुत छ अपरान्न अधिवेशन अन्तर्गत समावेश गरिएका कार्यक्रमहरूको छोटो रूपरेखा। अबको केही क्षणमा लिएर आउनेछौ फौजी साथीहरूका लागि समर्पित कार्यक्रम शौर्य गाथा। त्यसपछि 4:30 प्रस्तुत हुनेछ लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुङलात, जस अन्तर्गत शुरूमा तेनछिरिङ लेप्चाको आवाजमा केही गीतहरू सुन्नुहुनेछ भने त्यसपछि विश्व ताम्बाकु निषेध दिवसको अवसरमा टोब्याको इज इन्जुरियस टू हेल्थ विषयमाथि वार्ता प्रस्तुत गरिनेछ। त्यसै गरी 5 रहनेछ लिम्बू भाषाको कार्यक्रम नोसी चान, जस अन्तर्गत शुरूमा समाचार त्यसपछि सञ्जित्रा सुब्बाको स्वरमा गीत तथा सिक्किम स्मल स्टेट लिमिटलेस ब्युटी विषयमाथि वार्ता सुन्न सक्नुहुनेछ। 5:30 प्रस्तुत हुनेछ सिक्किमे भोटिया भाषाको कार्यक्रम प्याङ्गेन मेन्तोक। कार्यक्रममा शुरूमा प्रार्थना प्रस्तुत गरिनेछ, त्यसपछि टासी सेङ्गा अनि साथीहरूको स्वरमा केही सुमधुर गीतहरू समावेश गरिनेछन्। साथै ज्येष्ठ नागरिकहरूका लागि सरकारी योजना विषयमाथि विशेष वार्ता तथा इन्टरनेशनल डे अफ पोट्याटो सम्बन्धी जानकारी पनि प्रस्तुत गरिनेछ। त्यसपछि ठिक 6 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारित हिन्दी भाषाको राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ। 6:05 प्रसारण हुनेछ ग्रामीण कार्यक्रम, जस अन्तर्गत होमस्टे सञ्चालनद्वारा जीविकोपार्जन विषयमाथि प्रगतिशील होमस्टे सञ्चालक फिपरानी जोगीसँग गरिएको अन्तर्वार्ता प्रस्तुत गर्नेछौं। त्यसै गरी 6:40 तथा 50 क्रमशः नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार प्रसारण हुनेछ। 6:55 नेपाली भाषामा जिल्ला समाचार पत्र अनि 7 लेप्चा भाषामा जिल्ला समाचार पत्र सुन्न सक्नुहुनेछ। 7:05 प्रसारण हुनेछ तपाईँहरूकै रोजाइको कार्यक्रम नेपाली अनुरोध संगीत, जसमा यहाँहरूले नै रोज्नु भएको विभिन्न गीतहरू बजाएर मनोरञ्जन गराउनेछौं। 7:25 नेपाली भाषाको राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ र 7:35 प्रस्तुत हुनेछ कार्यक्रम पश्चिमी संगीत। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत एलिसा चिन्नाई अनि अगम कुमार निगमको आवाजमा मिठा मिठा गजलहरू प्रस्तुत गरिनेछ। 8:30 कार्यक्रम स्वर संसार अन्तर्गत सिद्धेश्वरी देवीबाट शास्त्रीय स्वर दाद्रा सुन्न सक्नुहुनेछ। 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारण हुने कार्यक्रम समाचार सन्ध्या अन्तर्गत हिन्दी भाषाको राष्ट्रिय समाचार प्रस्तुत गरिनेछ। 9 अंग्रेजी भाषामा राष्ट्रिय समाचार र 9:15 स्पटलाइट कार्यक्रम प्रसारण हुनेछ। त्यसै गरी 9:30 दिल्ली केन्द्रबाटै नेशनल युथ म्यागजिन युवा भारती कार्यक्रम प्रसारण गरिनेछ र अन्त्यमा 10 हिन्दी फिल्मी गीतहरू प्रस्तुत गर्दै यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। यससँगै हाम्रो आजको रात्रिकालीन प्रसारण त्यही समाप्त हुनेछ। श्रोताहरू अहिलेसम्म जानकारी गरायौं आज बेलुकी प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा। अब प्रस्तुत छ कार्यक्रम शौर्य गाथा।

0: नमस्कार श्रोताहरू, आकाशवाणी गान्तोक केन्द्रबाट प्रसारण गरिने ग्रामीण कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन। श्रोता सधैँ पनि यसै समय ग्रामीण कार्यक्रम अन्तर्गत कृषिका कुरा, खेतीपातीका कुरा अनि कृषिसँग सम्बन्धित विभिन्न जानकारीहरू जस्तै पशुपालन, मत्स्य पालन, फूलखेती, सब्जी खेती, अन्न बाली इत्यादि विषयवस्तुहरूमा सिक्किमका ग्रामीण भेगका अति उन्नतिशील किसान दाजुभाइ अनि दिदीबहिनीलाई स्टुडियोमा निम्ताइ उहाँहरूका अनुभवहरू यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौं भने आज हामी होम स्टे सञ्चालन बारे कुराकानी गर्नेछौ र यसको लागि एक उन्नतिशील जसले होम स्टे सञ्चालन गर्दै आइरहनु भएको छ उहाँसँग कुराकानी गर्नेछौ। त आउनुहोस्, जानौ उहाँकै मुखारविन्दबाट। दिदी, तपाईँलाई हाम्रो यस ग्रामीण कार्यक्रममा स्वागत छ।
1: नमस्कार।
0: हजुरले आफ्नो परिचय हाम्रा अति आदरणीय श्रोता समक्ष राखिदिनुहोस् न।
1: हजुर, सबैजनालाई नमस्कार। मेरो नाम फिप्रानी सुब्बा, डकुमेन्ट्समा चाहिँ जोगी छ, अब हस्बेन्डको नातामा भनिन्छ है डकुमेन्ट्स। अनि मेगी डाँडा रिन्चिम्पुङ, खासमा चाहिँ गेजिङ बर्मेक पर्छ, हामी बोर्डरमा बस्नेले गर्दा रिन्चिम्पुङ नै भन्नु आउँछ।
0: र अहिले त्यो रिन्चिम्पोङ मेगी डाँडा चाहिँ डिस्ट्रिक्ट सोरेङमा पर्यो कि गेजिङमै?
1: गेजिङ।
0: र क्षेत्र चाहिँ गेजिङ बर्मेक। र विशेष अब हजुरले होमस्टे सञ्चालन गर्दै आइरहनु भएको छ र यो होमस्टे सञ्चालन कहिलेदेखि शुरू गर्नुभयो अनि हजुरले कहाँबाट प्रेरणा लिएर चाहिँ यस्तो खालको व्यवसायहरू रोज्नुभयो, यसबारे हाम्रा श्रोता समक्ष हजुरको जानकारी प्रष्ट पारिदिनुहोस् न।
1: यो पहिला चाहिँ अब थुप्रो के गरियो, दोकान पनि थापियो अनि त्यहाँ

0: रिन्छुकुङ चाहिँ त्यसै अब जहाँबाट हेर्दा पनि कञ्चनजङ्घा देख्ने जाडो छ भन्थ्यो पहिला चाहिँ,
1: हजुर
0: अहिले चाहिँ त्यही चाहिँ उहाँहरूले हेरेर सबैजना मोहित हुन्छ अब फर्स्टमा चाहिँ टुरिस्टहरू चाहिँ। अनि फर्स्टमा चाहिँ यस्तो भयो 2014 चाहिँ कञ्चनसीमा चाहिँ एउटा होमस्टे सरकारले दिने भयो पहिलाको सरकार, अनि त्यहाँ अब अलिक खट्टी हिँड्दा ओर्दा हामीलाई हालिदिनु भयो उहाँहरूले, अनि त्यसरी नै 2 कोठा रुम पाइयो। त्यसमा चाहिँ हामी एक वेस्ट इस्ट अनि साउथको हुनुहुन्छ एक ग्रुप छौ साथी। अनि त्यसमा चाहिँ हामीले 6 जना 4 जना या 10 जना चाहिँ एक गाडी चाहिँ घुमाउँथ्यौं अब त्यसरी तपाईँकोमा जानुहोस् त्यहाँदेखि मलाई पठाउनुहोस् मैले पाएको तपाईँलाई भनेर चाहिँ उत्तरे ओख्रे एकजना रिनकम हुनुहुन्छ हाम्रो दिलीप प्रधान सर, उहाँले पठाइदिनुहुन्थ्यो त्यसरी नै चालु भयो भनौँ न। अनि यतिकै हिँड्दा बस्दा अहिले अलिकति रुम बढाएको छ है, पहिला 2 थियो भने चाहिँ अहिले चाहिँ 3 जम्मा 5 होमस्टेलाई चाहिँ फेरि 10 बेसी राख्न अलिक नमिल्ने रहेछ। अनि थुप्रो आउनु त खोज्छ 10 माग्छ कोही बेला 8 माग्छ, अनि त्यही 10 चाहिँ राख्दैछौँ भनौँ।
1: 10 रुम चाहिँ अहिले एभाइलेबल छ,
0: 5 चाहिँ छ 10
1: भनेपछि एउटा कमरामा चाहिँ 2 गरेर है 10 क्यापासिटी भएको तपाईँको होमस्टे सञ्चालन पूर्ण रूपले भइरहेको छ। र हजुरले सुरुवातमा 2014 सुरु गर्नुभयो र पहिला चाहिँ कम्ती थियो 2 मात्रै पाउनु भएको थियो
0: एसएसजी उसबाट चाहिँ अलिकति पैसा ल्यायो, अब यो पनि हाम्रो सरकारमा र पुरा त्यसमा लागि पर्नुहुन्छ हाम्रो सिक्किम सरकार, त्यसले गर्दाखेरि अलिकति त्यहाँबाट पनि एमाउन्ट ल्याएर चाहिँ एउटा दोडा उयो चाहिँ गर्यौँ
1: गर्नु थाल्नुभयो। त्यसको बादमा तपाईँहरू स्वयंसेवक समूह गठन गर्नुभएको थियो
0: र
1: त्यस मार्फत सिक्किम सरकारले पनि तपाईँहरूलाई एकदमै सहयोग गर्नुभयो कि अझै वृहत मात्रामा चलाउनुहोस् ताकि यो मेघी डाँडा रिन्चेनपोङको जग्गा चाहिँ टुरिस्ट एट्राक्टिभ आकर्षित हुने स्थान हो भनेर उहाँहरूले पनि देख्नु भएको छ, किनभने बिहानै घाम लाग्छ तपाईँले अघि भनिहाल्नु भयो कि त्यहाँ चाहिँ एकदमै मोहित भइहाल्छ त्यो जग्गामा र धेरै चर्चित पनि छ र धेरैवटा व्यवसायहरू छन्। किन हजुरले चाहिँ यो होमस्टे सञ्चालन गर्ने व्यवसाय नै रोज्नुभयो?
0: यो चाहिँ यस्तो भयो अब भविष्य हेर्दाखेरि पनि यो त चलिरहने सबै नोकरी खोजेर नोकरी पाउने ठाउँ पनि हुनु पर्यो, अनि यो चाहिँ फ्यामिलीमा एउटा बुढेसकालमा जाँदै गर्दाखेरि केटाकेटीले पनि त्यही पक्रिन्छ कर लाग्छ पछि चाहिँ, अहिले त अब थाहा छैन केटाकेटीलाई सबै नोकरी सरकारले दिइरहेछ भनौँ न 9,000 भए पनि खाँदैछ सजिलै, अब पछि पछि त यो सब व्यवसायमा लाग्नै पर्छ सबैजना
1: र विशेष अब नारीले अथवा आमाले नै लामो अवधिसम्म हेरेको हुन्छ है र भविष्य हेरेको हुन्छ र नानीहरूले पनि यो हामीले यो व्यवसाय स्टार्ट गर्यौँ भने सुरुवात गर्यौँ भने चाहिँ नानीहरूले पनि सिक्छ र भोलि गएर बेरोजगारी हुनु पर्दैन भन्ने उद्देश्यले नै तपाईँले सुरु गर्नुभएको र सुरुमा कतिजना टुरिस्ट आउनुभयो अनि कहाँको टुरिस्ट हुनुहुन्थ्यो?
0: सुरुमा चाहिँ अब 1 आउनुभयो, हामीले अब एउटा फेसबुकमा हालिबस्थ्यौँ हिमाल अब जाडो हुन्छ भन्दै भए पनि आज त डल्लै देखे चाहिँ अब जाडो हुने भयो, अहिले चाहिँ अब देख्यो भने चाहिँ आज त दिन राम्रो टुरिस्ट खुसी हुने भयो भन्ने हुन्छ। त्यो टाइममा चाहिँ अब 1 बुढो मान्छे हुनुहुन्थ्यो, उहाँ चाहिँ अब तलबाट गरमले थाकेर आउनुभएको अनि 1 लागि आउनुभएको 4 बसेर जान्थ्यो, त्यहाँदेखि चाहिँ अब त्यसरी नै रोटेट गर्यौँ हामीले। फर्स्टमा चाहिँ खासै चाहिँ यो हाम्रो निचिमुङमा चाहिँ पहिला चाहिँ रविन्द्रनाथ टेगर आउनुभएको अरे 1819 भन्ने जस्तो लाग्यो, अनि त्यो रेकर्ड चाहिँ त्यहाँबाट चाहिँ यता गान्तोक आउँदा गान्तोकको अफिसहरूमा चाहिँ हराएको छ, तर कलकत्तामा चाहिँ छ अरे एउटा दिदीले, हामी एउटा पुरानो घरमा किरायमा बस्थ्यौँ, स्टार्ट त त्यहाँ 2008 चाहिँ एउटा सिटिङ रुममै गरेको थिएँ खासै चाहिँ, अनि दिनु पनि मजा आउने आफूलाई खानु पनि मजा आउने भन्ने त्यहीँबाट चाहिँ स्टार्ट भयो, उहाँहरू आउँदाखेरि आफूले पनि खानुहुने। अझै हाम्रो चाहिँ अब बुढाबुढी हुनुहुन्छ 93 अब उहाँलाई पनि दिने नानी अब नाति पनि छ, हामी जम्मा स्टाफसँग अब 10 छौँ त्यसरी चल्छ, त्यहाँदेखि बाजेलाई पनि अलिकति टुरिस्टलाई पकाएको कम्ती खानुहोस् भने अब बेसी खानु बुढाबुढीलाई तेलको छँदैन, अनि उहाँले चाहिँ भन्नुभयो तपाईँहरूको यो पछि रिन्चेबुङ चाहिँ एकदम टुरिस्ट बेसी चल्छ यहाँ आउँछ, रविन्द्रनाथ टेगर आएर बसेको मारातो ठाकुर मतलब भगवान् हो भन्नुभयो, त्यति बेला चाहिँ अब अत्तालिँदै भए उसलाई सिटिङ सोफामा पनि सुत्छु भन्नुभयो, त्यहाँ राख्छ त्यहाँदेखि अब त्यति बेला टोइलेट एउटै त्यतिकै यो त चालु गर्नुपर्ने रहेछ। अब मेरोमा यता चाहिँ दराको पेलिङ अब केटाकेटीमै हामी हिँड्दा ओर्दा टुरिस्ट देख्दाखेरि छक्कै पर्ने होइन, एउटा के हो यो चाहिँ यसमै मजा आउने रहेछ घुम्नु हुने खानु हुने सफा पनि बस्ने भनेर चाहिँ त्यसरी चाहिँ
1: पेलिङ बराबरी देख्छ नि त है
0: बराबर देख्छ, तर पेलिङलाई उयो गरेको पनि होइन, त्यहाँ चाहिँ अब ठुलो कञ्चनजङ्घा देख्यो
1: हजुर,
0: यताबाट चाहिँ कतिवटा पिक हेर्ने जम्मै देखिन्छ,
1: बेसी
0: देखिन्छ रुमै पछि आफ्नो आफ्नो आकारको देखिन्छ, उहिले त कुम्भकर्ण सुतेको छ भनेर भन्नुहुन्थ्यो, अब कालो हुँदा पनि कुम्भकर्णको आकार

0: देख्छ सेतै हुँदा पनि त्यो सिरकहरू ओडे त्यहाँदेखि यो कण्ठहरू सबै देख्छ भन्ने चाहिँ कथा
1: विशेष भ्यू चाहिँ बिहान राम्रो देख्छ कि बेलुका राम्रो देख्छ तपाईँहरूको मेघी झाँडाबाट
0: उग्रेको छ भने जहिले हो अझै राति मजा
1: हजुर
0: राति चाहिँ अब एकदम सेतो सुनसान मजा देखिन्छ
1: ज्यू जति पनि टुरिस्टहरू आउनुहुन्छ पर्यटकहरू आउनुहुन्छ अब उहाँहरूलाई एकदम व्यवस्थित ढंगमा सञ्चालन गर्नुपर्ने हुन्छ आदर सत्कार गर्नुपर्ने हुन्छ नि र खानपान र उहाँहरूलाई कस्तो प्रकारको खानपानहरू व्यवस्था गर्नुहुन्छ रुचाउनुहुन्छ यसबारे पनि हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न
0: त्यसमा चाहिँ अब सानो किचन गार्डन चाहिँ राख्नुपर्छ
1: हजुर
0: मैले नत्र अब साथी भएन नि अब आफ्नो सन्तान मरि बसेको हुन्छ यदि छैन भने साथीहरूकोबाट ल्याउ तर अब आलु चाहिँ ज्यादा नै खानुहुन्छ उहाँहरूले जे कुरामा पनि सब्जीमा चाहिँ अनि हाम्रोदेखि उँभो बुजुर्ग आयो भने चाहिँ अलिकति उहाँहरूले हाम्रो अर्ग्यानिक गुन्द्रुक भयो साग भयो अरू अरू टेस्ट गर्छ सेलरोटी भयो यो हामीदेखि मुनिको यहीँ पनि अर्ग्यानिक होइन उहाँहरूलाई त्यो आलु मुसुरी दाल खानेहरू हुन्छ
1: र हजुरले भन्नुभयो हाम्रोदेखि माथिको अनि हाम्रोदेखि मुनिको हजुरको उमेर चाहिँ कति भयो
0: मेरो 55
1: त्यो प्रकारले डिल गर्नु पर्यो है 55-60 को भन्दा उँभोको लागि त्यस्तै प्रकारले
0: जब फोन आउँछ अब कसैले पठाएको छ ट्राभल्सले पठाएको छ भने चाहिँ अब म चाहिँ पहिला हामीले त्यसरी रोटेट गर्दा कोही चाहिँ अब हाम्रै मान्छे यस्तो अलिक खानेमा आउँछ है
1: हजुर
0: अनि कोही चाहिँ अब सनसिल मजाले विशेष त हेल्थको र एजुकेसन मतलब टिचर लाइनकोहरू चाहिँ एकदम नियम पालन गर्छ
1: हजुर
0: 8 बजी भन्दा टक्कै टेबल पाकेको छ कि छैन
1: र उहाँहरू चाहिँ जुन स्वास्थ्य विभागको अनि शिक्षा विभागको चाहिँ 8 बजी ब्रेकफास्ट टक्कै हुनु पर्यो उहाँहरू टेबलमा बसिहाल्नु
0: होइन हामीलाई तपाईँ कति बजी खानुहुने 8 बजी हुन्छ भन्दा चाहिँ हुन्छ कोही कोही बेला अब गपसप गर्दाखेरि कुन चाहिँ डिपार्टमेन्ट धेरै बोल्यो भने त्यसो गर्दाखेरि चाहिँ बोलीमा आदान प्रदानमा चाहिँ याद हुन्छ अलिकति पहिल्यै डिल गर्दा पनि याद हुन्छ कतिको उसले हामीलाई बार्गेनिङ गर्छ कतिको दक्ती दिन्छ उहाँहरू अब हाम्रै जस्तै पहिला चाहिँ अलि अब के हो कसो एटेन्सन हुन्थ्यो अहिले चाहिँ अब प्राय साथीहरू नै भएको छ कलकत्ता ग्रुप यता महाराष्ट्रको आउँछ
1: हजुर र दिदी हाम्रो राज्य सिक्किम एउटा जैविक राज्यले चिनिन्छ है विश्वमा यसको नाम जैविक राज्य भनेर चिनारी बनाइसकेको छ र हामीले यहाँ जैविकै उत्पादन गरेर जैविक दिनुपर्छ र उहाँहरू पनि जैविकमै मोहित हुन्छ जैविकै खोज्छ नि त है र यो जैविक गर्नुको लागि हजुरले अघि किचन गार्डन भन्नुहुँदै थियो र तपाईँको किचन गार्डन गर्नुको लागि चाहिँ कति जग्गा एभाइलेबल छ
0: जग्गा हाम्रो त अब किनेको अब त्यहाँ 30 डिसमल चाहिँ होला त्यसमा चाहिँ अब लार्ज उसमा एउटै चिजमा त फलाउनु भन्नुहुन्छ नि अब डिपार्टमेन्ट भयो अब सेलको लागि हाम्रो चाहिँ अलिकति अदुवा हुन्छ अदुवा चाहिँ यिनीहरूले किन्नु पर्दैन
1: त्यसैले
0: लड्नु पनि पर्दैन अब साग खाने आयो अब त्यो सिजन अनुसारको हुन्छ
1: सबै क्रप्सहरू लगाउनु भएको छ है अदुवा पनि सालभरिलाई पुग्ने उत्पादन गर्नुहुन्छ त्यही सानो बारीमा अनि लसुन प्याज धनियाँ त्यो नि
0: हजुर अब अर्ग्यानिक भन्दाखेरि चाहिँ अब धानको चामल लिन सकिँदैन मकै चाहिँ मिसाएर दिन्छु
1: हजुर
0: त्यो चाहिँ अब उता माइत गएकोबाट ल्याउँछु यता हाम्रो बर्मेक र यता सबै सहर भइगयो
1: हजुर
0: लिन्छिपुङ सहरै भने मकै अलिक कम्ती नै फल्छ
1: हजुर
0: हाम्रो चाहिँ उता चाहिँ अब अनि मकै खानुहुन्छ माइतमा चाहिँ केटाकेटी हुँदा त यो मकै चलाएको पुन्यौले चाहिँ मलाई भातमा पुसिदिनु भन्ने हुन्थ्यो त्यो हुन्छ नि एउटा पछि भविष्यमा के हुन्छ अब त्यो बकडै खानु मात्रै लेखेको थियो होला
1: यहाँको माइत चाहिँ कहाँ होला
0: दरा अब प्राय हाम्रो सन्तानमा चाहिँ होमस्टेहरू छ अब त्यो थुप्रो राखेर होइन दुइटै भए पनि अब त्यो भेज खाने आउँछ अहिले हिमाले गर्दा त्यहाँ पनि भेज खानेहरूलाई एभाइलेबल छ
1: हजुर र पकाउनुहुन्छ दिनुपर्ने हुन्छ है यो साग सब्जी बिहान कस्तो खाना रुचाउनुहुन्छ बेलुका कस्तो खाना रुचाउनुहुन्छ अनि ब्रेकफास्टमा के चाहिँ उहाँहरूले डिमान्ड गर्नुहुन्छ
0: अब यो होमस्टेमा चाहिँ यस्तो हुन्छ उहाँहरूले पनि बुझिसकेको हुन्छ एपी भन्छ त्यसमा चाहिँ हामीले हाम्रो सुविधा हुन्छ खानुहुन्छ कोही बेला आलु पराठा कोही बेला सब्जी रोटी कोही बेला पुरी सब्जी छोलाहरू कसैले चाहिँ अब डिमान्ड गर्छ यस्तो खान्छ नि ल भन्ने हुन्छ कोही चाहिँ अब जे दिनुहुन्छ खान्छु भन्ने हुन्छ
1: आगोमा पकाएको रुचाउनुहुन्छ कि ग्यासमा पकाएको
0: आगो चाहिँ अब अहिले त कर लाग्दैछ
1: हजुर
0: जिजु बाजे
1: पनातीसम्म
0: छ यति फास्ट हुनु पर्यो अनि बाजे 7 बजी सुत्नुहुन्छ उहिलेको मान्छे है हामी अब सुत्दा 10 बजी उहाँलाई 7 बजी खाना दिनु पर्यो नाति 8 बजी 9 बजी सुत्छ अनि उसको एउटा त्यसमा चाहिँ सबै टकटक मिलाउनु पर्यो. अब त्यो अहिले चाहिँ दुईजना स्टाफ राखेको छ बहिनीहरू घरकै गाउँकै उहाँहरूले चलाउँछ. पहिला चाहिँ छोराहरू म मात्रै थियो.
1: हजुर, किनभने अब कुनै पनि व्यवसाय सञ्चालन गर्दाखेरि म्यान पावरको जरुरत हुन्छ नि त, र त्यो म्यान पावर चाहिँ पहिला चाहिँ आफ्नै परिवारले नै सञ्चालन गर्नुभयो.
0: छोराहरू म थिएँ, अहिले छोरो चाहिँ अब अर्को एउटा उसको आफ्नै काम खोलेको छ त्यो हेर्छ.
1: हजुर, अनि त्यो दुई बहिनीलाई चाहिँ तपाईँले मन्थली स्यालेरीमा दिनुभएको?
0: मन्थली. अब यस्तो हुन्छ, मान्छे पाइँदैन विशेष त.

0: त्यसमा चाहिँ अब टुरिस्टै नहुँदा पनि कोही कोही बेला हामीलाई त्यो किचन गार्डन भयो बाजेसँग गफ गरिदिने चाहिन्छ
1: चाहिन्छ
0: हजुर त्यसले गर्दाखेरि चाहिँ मन थिइनेछ
2: र पर डे है डे एन्ड नाइट गरेर खाएको सुतेको कति लिनुहुँदैछ रेट कस्तो राख्नु भएको छ
0: अब एउटा साथीभाइमा त साह्रै कम्ती हुँदैछ भन्ने कुरा चल्दैछ अब हामी चाहिँ फेरि पहिल्यैदेखि त्यो साथीभाइ फेरि उहाँ टुरिस्ट गइसके पनि कल गर्ने मेरो मान्छे पठाइदिँदैछु यसो गर्नुहोस् उसो गर्नुहोस् भन्ने हुन्छ अब यसो सेलेरी त्यहाँदेखि सब्जी किनेर अलिकति रोटेट हुने खालको 1000 चल्दैछ तर अब 12 चाहिँ राख्नु भन्ने
2: छ
0: अब यो सिलिन्डर अहिलेको अलिकति
2: महँगाई बढ्दैछ
0: अलिकति
2: 1200 राख्दा तपाईँहरूलाई फरक पर्दैन धेरै एउटा नयाँ होमस्टेहरूको पनि जानकारी हामीले पाइसकेका छौँ कि उहाँहरूले पनि 1200
0: कर लाग्छ नयाँलाई त झन् पहिला पहिला सबैले बुझ्ने कुरा यो गन्ती गरेर खान्छ मासु पनि 3 पिस या 4 पिस अब साइज अनुसारको हुन्छ है त्यो काटिदिनेलाई पनि जहीँ सुकेको काटेको मिल्दैन अब बस्तीबाट काटी ल्याएको कसैको ठुलो कसैको सानो कोही हड्डी बाँचेको त्यस्तो हुन्छ टक टक टक हुन्छ है त्यसरी गन्तीमा चल्छ अनि नयाँ होमस्टेलाई पनि त्यही भन्न चाहन्छु अब स्टार्टमा त सङ्घर्ष छ हामीले किन थाल्यौँ भन्दाखेरि तपाईँले फर्स्टमा सोध्नुहुन्न 3 नानीहरू बाहिर पढ्दैथ्यो केटाहरू अनि 2014 किन थाल्नु पर्यो भन्दाखेरि बुढोको अब लोन त्यो तिर्नु अनि पहिला त 2 7 लाख मात्रै पाइन्थ्यो
2: अहिले 50 लाखको भएको छ
0: हजुर त्यो त झन् मजाको हुन्छ नि अब हामीले चाहिँ अलिकति थप्यौँ अब त्यसमै अलिकति स्ट्यान्डर्डै मेन्टेन गर्नुपर्छ उहाँहरू चाहिँ अब बजारमा बस्ने है अब होमस्टे भन्ने हामी जस्तै बसोस् भन्ने त हुँदैन अलिकति टोइलेट चाहिँ भित्र चाहिन्छ जस्तो घर होस् एट्याच चाहिन्छ कोही कोही चाहिँ अब माटोको घर खोज्छ त्यो 100 चाहिँ 20% खोज्छ
2: कहाँको चाहिँ देशको देशको कहाँको टुरिस्टहरू बेसी तपाईँकोमा आइरहेका छन् अहिले
0: अहिले त बङ्गालकै छ
2: बेसी इन्डियाकै छन् डोमेस्टिक टुरिस्टहरू नै छन्
0: अनि बाहिरको चाहिँ अहिले कम्ती नै अब अलिकति उहाँहरूको सिस्टम अर्कै हुन्छ त्यो उहाँहरूको त्यो आइडीहरू चाहिँ रिपोर्ट गरिहाल्नुपर्छ थानामा भयो उहाँहरूको त्यो जुन चाहिँ कार्ड इन्ट्री हुनु बित्तिकै डकुमेन्ट्सहरू सबै गरिहाल्नुपर्छ अहिलेको रुल्समा अनि उहाँहरू फोन बिना आउनु भएको हुन्छ त्यही आई कार्ड मात्रै उहाँहरू कहाँ कहाँ हुनुहुन्छ अनि हुन्छ फरेनर्स त कम्ती नै छ
2: कतिजना त उहाँहरू आफै पकाएर खाना रुचाउनेहरू पनि हुन्छ नि
0: अब त्यो चाहिँ सिलिन्डर प्रशस्त छ अनि त्यो आगोमा जान्दैनन् अब दिनु पनि भएन भरे पहिला पहिला खान्थे
2: र जति पनि पर्यटकहरू तपाईँकोमा भित्रिनुहुन्छ है उहाँहरूलाई अब घुमाउनु पनि पर्ने हुन्छ नि त टुरिस्ट डेस्टिनेसन हुन्छ कुन कुन लोकेसन अथवा कुन कुन डेस्टिनेसनमा चाहिँ तपाईँहरूले उहाँहरूलाई गाइड गरेर जग्गाहरू देखाउनुहुन्छ
0: लोकल त अहिले रिन्चिबुङमा निकै छ अब फर्स्ट त ब्रिटिस बङ्गलो पोइजनले ओल्ड मोनास्ट्री माथि रहेछ आजिङफाम जान्छ त्यहाँदेखि अहिले रमिधाम पनि छ अनि त्यही हाम्रै नजिक उयो बनिँदैछ रविन्द्रनाथ टेगोरको स्मृति भनिसक्नु हट्यो अनि त्यसमा चाहिँ
2: त्यो रविन्द्रनाथ टाइगरको स्मृति मूर्ति चाहिँ मेघडाँडामा बनिँदैछ
0: गुम्बाकै पछि छ त्यो त्यहीँ बसेर चाहिँ एउटा गीताञ्जली लेख्नु भएको हाम्रो साथीहरूकोमा छ
2: त्यो पोइजन लेक डाक बङ्गला त्यहाँदेखि रविन्द्रनाथ टाइगरको स्मृति वन रामी धाम यो सारा घुमाउनुहुन्छ त्यसको लागि गाडीको व्यवस्था हजुरले आफै गाडी पनि राख्नु भएको छ कि
0: हाम्रो वरिपरि थुप्रै छ भाइ बहिनीहरू भाइहरूको गाडी
2: उहाँहरूलाई पनि भयो
0: अब होमस्टे थालेपछि त वरिपरिलाई पनि
2: फाइदा हुन्छ
0: सब्जी दुध चुको त्यहाँदेखि अझै भएन त्यो अब होम मेड के बनाएको छ अहिले त त्यो कुर्सियाको बनिन्छ खुसेलाकै बनिन्छ अब ठुल्ठुलो पिरा त होइन सानो सानो लकेटहरू जस्तो उहाँहरूले उयो
2: गर्छ उहाँहरूले एउटा चिनोको रूपमा किनेर लानुहुन्छ
0: तर
2: त्योहरूको मूल्य चाहिँ कति राख्नु भएको छ
0: त्यो मूल्य चाहिँ अब अहिले राखिहालेको छैन अनि अब म चाहिँ कोही कोही बेला बुन्छु तर त्यो अहिले सेल चाहिँ गरेको छैन कोही साथीहरूले उनीहरूले पनि ल्याइदिन्छ नि त चिपेर दिन सजिलो
2: र विशेष गरेर कुन सिजनमा चाहिँ बेसी फ्लो हुन्छ टुरिस्टको र कुन सिजनमा चाहिँ खाली हुन्छ
0: अब यो जुन जुलाईमा चाहिँ आउँछु भने पनि बोलाउनु हुँदैन
2: वर्षायाममा चाहिँ नबोलाउनु
0: किनभने पुतली हाम्रोतिर चाहिँ त्यो मिलिपिटेर हुन्छ नि
2: यो
0: हाम्रो अलिक जङ्गल नजिक छ त्यसले गर्दा त्यहाँ अलिक छिटो आउँछ त्यसले गर्दाखेरि चाहिँ फेरि अब बाटै पनि टेन्सन हुन्छ अब हामीले बोलाइसकेको टुरिस्ट चाहिँ पेलिङ पठायो आज अब 6-7 हुनुहुन्छ त्यहाँ आइसकेपछि पेलिङ पठाउँछ पेलिङदेखि गान्तोक टोकदेखि अब माथि घुमेर तल नपुगुन्जेल चाहिँ आफूलाई शान्ति
2: चाहिँ
0: पुगे भनेपछि चाहिँ
2: झन्
0: अब गाडीहरू मिलाउनु पर्यो भने त त्यो अब गुरुजी भाइ बहिनीहरूको हेर्नुपर्छ उनीहरूको हेल्थदेखि लिएर फ्यामिलीदेखि लिएर कतिको उनीहरूले रेस्पोन्स दिन्छ त्यही अनुसार चाहिँ काम चल्छ पहिला 2016-2017 त गाडीको पनि मिलाएको थिएँ मैले अलिकति नसक्ने रहेछ त्यो चाहिँ सबै गरेर 50

0: लाग्थ्यो त्यति बेला स्टुडेन्ट के गर्यो पाँचवटा गाडी
1: हजुर.
0: अनि फेरि अब उहाँसँग बात परिरहनु पर्यो. त्यति बेला मेरामा स्टाफ थिएन, मै गर्नु पर्ने अन्त मानेर म.
1: र हजुरले जब यो सुरुवात गर्नुभयो अहिलेसम्म है कस्ता कस्ता चुनौतीहरू यानि कि च्यालेन्जेसहरू पनि सामना गर्नु पर्यो यसबारे पनि प्रश्न पार्नु.
0: च्यालेन्जमा चाहिँ अब खानेकुरामा त भिन्नै आयो, त्यो केही भएन. उहाँहरूको अलिकति हेल्थ हुन्छ, नहुँदा हुँदै माथि घुमेर हाम्रोमा आइपुग्छ कोही बेला. अनि माथि डाइरेक्ट कलकत्ताबाट चाहिँ डाइरेक्ट माथि उत्तरे यक्सुम चाहिँ पठाउनु हुँदैन रहेछ. अब मैले त्यो पनि अलिकति बुझे भनौँ,
1: किनभने एकैचोटि तातोबाट चिसोमा
0: जस्तै हामी पनि जानु पर्यो, त्यस्तो दिन नै जानु पर्यो. अनि राति साह्रो भयो भने हाम्रो हस्पिटल नजिक त छ, तर अब उहाँ सहरबाट आएको अलिकति दबाईहरू पनि अब उनीहरूले स्टडी गरेको हुन्छ नि त है. पहिला प्याकेटै दिनु, त्यो प्याकेटै दिने. अनि हेल्थ इस्यु चाहिँ त्यसरी अलिकति आयो. अनि अब म तैनातै बसेँ. अब हुन्छ नि कति ठाउँ सुनेको, अब नदेखे पनि यस्तो यस्तो भयो. सुतेको ठाउँमा बिमार भयो, साह्रो भयो, के भयो. रिन्चुबुङ गफ गरेको होइन, फर्स्ट त मैले स्टार्ट गरेँ भनौँ न. त्यो बोजू आउनुभयो,
1: अर्काको होटल चलेको मेगी डाँडाबाटै हो नि.
0: हजुर, केही थिएन, त्यही बोजू आउनुभयो. यसरी चल्छ भनेर त ल, हामी त अब एउटा दोकान पनि चलाएको, दोकान चाहिँ बाँकी लगेर लगेर अलिकति फेरि सरदार गर्ने पनि पर्यो. सरदार गर्ने हुँदा त त्यो अब आउँछ नि हाम्रो काम गर्ने भाइ, बिल हुन्छ पछि है. त्यसलाई त यता दोकान सुक्यो.
1: यो सँगसँगै तपाईँ कन्ट्राक्ट पनि गर्नुहुन्छ कामहरू?
0: अहिले त छैन,
1: छोड्नुभयो, पहिला गर्नुहुन्थ्यो.
0: हजुर.
1: र विशेष उहाँहरू आएर लेक घुमेर आउँदा बिमारी हुनुभयो भने चाहिँ तपाईँ आफै तैनात हुनु पर्यो केही मात्रामा. हजुर, फर्स्ट एड बक्सहरू राख्नु पर्यो, दबाईहरू राख्नु पर्यो है. र पहिलो चाहिँ उहाँहरूलाई ट्रिटमेन्ट घरबाटै दिनु पर्यो नि.
0: हामीले चाहिँ दबाईहरू चाहिँ दिनु सक्दैनौँ, किनभने हामीलाई त्यो नलेज छैन. अलिकति लेक लाग्नेलाई के छ त्यो स्टडी पनि गरिएको छैन. अब यता हामी नै हो भने चाहिँ अलिकति चकलेट खाने, मकै भुटेर खाने, अदुवा सातु तातो पानी, तात पनि उहाँहरूले पिउँदैन कहिले पनि. फेरि चिसै खान्छ, उकालाई जति नै जाडो चिसै खान्छ. हामी गएर कोलकातामा तात पानी अलिकति भए पनि दिए हुन्थ्यो भन्ने हुन्छ. जति नै गरम भए पनि तल गएर गुन्द्रुक, त्यस्तै उहाँहरू चाहिँ चिसो पानी.
1: यस क्षेत्रमा यस्ता उन्नतिशील किसानहरूलाई सिक्किम सरकार टुरिज्म डिपार्टमेन्टले पनि केही सहयोगहरू गर्ने गरेको छ. र हजुरले के कस्ता हौसलाहरू, के कस्ता सहयोगहरू सिक्किम सरकार अथवा सम्बन्धित विभागबाट प्राप्त गर्नुभएको छ?
0: अब होइन, सुविधा त अब यस्तो हुन्छ, आफू जानु पर्यो.
1: हजुर,
0: केही आफूमा कमी आयो, अब त्यो आइलागेको छैन भनौँ न.
1: हजुर.
0: अब अरू नयाँ नयाँलाई दिँदैछ, त्यो चलोस्, उहाँहरूले त्यो स्थगित नराखिदियोस्, किनभने भविष्य त यसमै छ. सिक्किम सरकारलाई पनि इजी हुने. अब भविष्यमा त नोकरी नोकरी भन्ने आउँदैन. अब फेरि आफ्नै छ भने किन अर्काको उसमा जानु? सरकारसँग पनि त टेवा दिने खालको हुनु पर्यो,
1: हुनु पर्यो.
0: अब कहीँ हजुर तपाईँको प्रोग्राम छ भने मेरामा यतिजना चाहिँ खाना बनाउँछु भन्ने चाहिँ, अब सपोज एमएलए आउनुहुन्छ, पञ्चायत आउनु, यतिको चाहिँ म सक्छु भन्ने चाहिँ आफूले पनि त्यो पाइसकेपछि
1: पूर्ण सञ्चालन हुनु पर्यो.
0: हजुर,
1: तब त सरकारलाई पनि फाइदा हुन्छ अनि गर्नेलाई पनि फाइदा हुन्छ, तर लागि पर्नु पर्यो आफै पनि होइन. कतिवटा त होमस्टेहरू सञ्चालन नभएर त्यसरी
0: अलिकति राइट मान्छेलाई चाहिँ दिनुपर्छ.
1: हजुर,
0: अब फेरि दिनुपर्छ भन्दा तल बस्तीमा चाहिँ अलिक मिल्दैन,
1: अलिकति बाटोकै छेउछाउ.
0: हजुर, अनि अहिले त एमजी नरेगा रोडहरू, बाटोहरू, सानो भिलेज रोडहरू बनाइदिएको छ, त्यस्तोतिर चाहिँ.
1: र तपाईँले देख्नु भएको छ कि सम्भावनाहरू चाहिँ पुरा छ यस क्षेत्रमा.
0: हजुर,
1: है टुरिज्म,
0: यो चाहिँ अब भविष्य त मान्छे घट्ने त होइन, टुरिस्ट पनि घट्ने होइन. यहाँ जति पनि अब अहिले रेलवेले गर्दा सिक्किम त त्यो बाटोले अलिकति क्यान्सल हुँदै थियो नि त. आउँदाखेरि मल्ली आइपुग्यो भन्दाखेरि मात्रै आफूलाई ढुकाउने, बर्खामा त त्यही तपाईँलाई भने मैले.
1: फेरि अहिले हालैमा श्रीमान नरेन्द्र मोदीज्यू भारतको प्रधानमन्त्रीले
0: उहाँले त्यो भनेपछि त
1: त्यहाँदेखि त झन् टुरिस्ट फ्लो बेसी छ भन्ने सुनिन्छ नि त.
0: छ, त्यो त सही कुरा.
1: हजुर
0: हजुर. अनि यसमै चाहिँ बुझिन्छ कि अब भविष्यमा चाहिँ आफ्नै नानीको लागि भए पनि यो चाहिँ खोलिराख्नुपर्छ.
1: हजुर, आउने भविष्यको लागि सोच्नु पर्यो.
0: हजुर, अब यो छोराछोरी त अब सानो तिनो काममा छ, उनीहरूकै नानीको लागि चाहिँ हामीले त्यो चाहिँ पक्रिराखिदिनुपर्छ.
1: हजुर,
0: अब यो ठुलै चाहियो भन्ने छैन नि त. घर किराइमा दिइराखौँला, दुईटा कोठामा चाहिँ उनीहरूले त्यही खाउँदै खाओस्, तर नलेज बढ्दैन. अब त्यो घर किराइ त खानु पायो नि त, चामल ल्यायो, सिलिन्डर पायो अरे, त्यही दुईटा कोठामा चाहिँ त्यो टाइममा अब 10-15 हजार उठला आउला, उनीहरू नलेज बढ्दैन. अनि रोग पनि लाग्छ एकमा, अनि रोगी भएर त्यो अरूको पैसा खाँदै बस्नु मिल्दैन. अन्त त्यो नानीहरू चाहिँ सम्पत्ति चाहिँ दिने होइन, यस्तो चाहिँ लाग्थ्यो. अब भविष्यमा चाहिँ त्यही देखियो अरूभन्दा.
1: र हजुरले यस्तो सञ्चालन गर्दै आउँदाखेरि सिक्किम सरकारले उन्नतिशील किसानहरू कुनै क्षेत्रमा पनि लागि पर्ने, व्यवसाय गर्ने जति पनि किसान दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूलाई बाहिरतिर पनि अरू राज्यमा पनि एक्सपोजर ट्रिपहरू लाने गरेको छ, हजुरले यस्ता अवसरहरू प्राप्त गर्नुभयो या छैन?
0: अहिले भएको छैन. फेरि यसमा लागि परिसकेपछि चाहिँ हाम्रो टुरिस्ट आज छ, अब त्यो स्टाफले

0: हेर्छ तर आफ्नो मन मान्दा टुर भन्नु बित्तिकै चाहिँ यहाँ हामीलाई गरम हुन्छ होइन अब सिक्नु जानुपर्छ हामी अर्काकोमा सिक्नुपर्छ विशेष त आफैले त त्यो यही गर्छु र यसो गर्छु भन्ने त दिमाग त छ नि तर सानो चिजलाई अलिकति बढाएर सानो ठाउँलाई कसरी अलिकति
1: म्यानेज
0: गर्ने भन्ने कुरा चाहिँ अरूसँग
1: एकमा त आमा पर्नुभयो आमालाई उत्तिकै छोराछोरी जो पनि परिवारको सदस्य बन्छ एक रात दुई रात आएर बस्छ भने आफ्नै परिवार जस्तो महसुस हुन्छ है त्यसैले गर्दा तपाईँले छोड्न पनि सक्नुहुन्न नानीहरू त छ काम गर्ने है राख्नु भएको छ तर पनि आफै लागि पर्नु जस्तो लाग्छ
0: त्यही
1: कारणले गर्दाखेरि बाहिर जानेहरू अवसर पाए पनि तपाईँले घुमाइरहनु भएको
0: घुमाइरहेको छ एकमा अब अलिकति गरममा जानु चाहिँ अहिले सकिँदैन अब यो उमेर पनि भयो एकमा जब उहाँहरू उकालो आउने टाइम हुन्छ हाम्रो पनि उँदो जाने वेदर हुन्छ नि त अनि पैसा आउँदैछ भने आफू फ्याँक्नु जानु मिल्दैन
1: सुरुवात गरेपछि
0: किन बन्द गरेर एक हप्ताको लागि क्लोज छ भनेर लेख मिल्दैन त्यसले गर्दाखेरि अहिले अलिक स्थगितै छ भनौँ तर कोही बेला अब अचानक जस्ट ठोकेर आयो आफ्नै केही हेर्नु छ केही लाग्दैछ भनेर सरकारले टुरिज्मको जनसुकै मेला लाउनुहुन्छ के लाउनुहुन्छ त्यति बेला चाहिँ कार्डहरू दिन्छौँ अब कोही देखिहाले नि गपसप मिल्नेछ गफ गरे अनि यहाँ छ कोही बेला अब हिँड्दैछ भने अब अलिकति हाम्रै मान्छेहरू पनि बोलाउँ बोलाउँ लाग्ने हुन्छ अनि उनीहरू पनि हुन्छ त्यस्तो कसैले चाहिँ अब ज्ञान दिएर जान्छ कसैले चाहिँ अब इरिने पनि पार्छ
1: र हजुरहरूको अब बाह्र महिनामा खालि दुई महिना चाहिँ बन्द हुन्छ अरू महिना है दस
0: महिना
1: चलिरहन्छ एक दुईवटा आइरहन्छ सिजनमा बेसी आउँछ
0: कोभिड टाइमदेखि चाहिँ अलिकति घटेन अब मेरै चाहिँ मैले देख्दाखेरि चाहिँ कोभिडको टाइमदेखि चाहिँ अलिकति घट्यो नभए त त्यो मेगी डाँडाको त्यो रोड थियो त्यति बेला अब गुम्पा त मजाले बनिसकेको थिएन पहिलाको सरकारमा सानो भन्ने अहिले सिएम साहबले बढाउनु एआई जतिकै काम गर्नुहुँदैछ अब उहाँ देखेर नै अलिकति जोस चाहिँ आउँछ नै
1: र दिदी अब जति पनि खर्च काटेर तपाईँ होटल व्यवसाय अथवा होमस्टे व्यवसाय गर्नुहुँदैछ सबै खर्च काटेर सालाना इन्कम मात्रै कति प्राप्त गर्नुहुँदैछ
0: त्यो चाहिँ यस्तो हुन्छ अब कतिको आयो त्यही विगतमा त अलिक कम्ती नै छ किनभने बाटोले अलिकति धक्ती नै गर्यो त्यही अब आफूलाई उयो गरियो दुईहरू जस्तो बस्छ तर अब आफ्नो खर्च पनि
1: हुन्छ
0: त्यसै यति आयो यहाँ जान्छु भन्ने अब गर्नु पर्यो भने चाहिँ फेरि त्यो रहँदैन
1: हजुर तर त्यसैमा हामीले खायौँ है परिवारलाई पनि भयो र खर्च काटेर दुई अढाई लाख बस्नु एकदमै राम्रो मुनाफा हो नि त है तपाईँले सुरु गर्नुभयो सञ्चालन पूर्ण रूपमा आयो अनि एकदमै लागि पर्नु भएको छ र राम्रो छ व्यवसाय एउटा आइडेन्टिटी बनाइसक्नु भएको छ नि र दिदी अब कार्यक्रमको अन्तमा जाँदा जाँदै जति पनि आकाशवाणी गान्तोक सुनेर बस्नुभएका अति आदरणीय श्रोताहरू हुनुहुन्छ पढे लेखेका शिक्षित भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई हजुर एक अनुभवीको नातामा सल्लाह अनि सुझाव दिनुपर्दा कस्तो सल्लाह र सुझाव दिन चाहनुहुन्छ यो पनि छोटकरीमा प्रस्तुत गरिदिनुहोस् न
0: अब यो सल्लाह अनुसारमा चाहिँ सिक्किम सरकारले पनि यति साह्रो लागि पर्नु भएको छ यत्रो एमाउन्ट दिनुहुँदैछ त्यो चाहिँ नछोडिकन गर्ने अब चलाउने होमस्टे चाहिँ होमस्टे अब ठुलो चलाउँछु भनेर चाहिँ पहिला चाहिँ सोच्नु हुँदैन दुईटा या तिनवटा त्यतिकै अनुभव हुँदै जान्छ उहाँहरूसँग पनि टाइप हुँदै जान्छ उहाँहरूले राम्रो गरेको छ भने उहाँहरूले नै पठाइदिन्छ त्यो होइन कि अब गयो अब राम्रो गरेन भने चाहिँ फेरि त्यहाँ त नजानु नै भन्ने अब हामी पनि कसैकोमा गएर अब अलिकति उयो भयो भने अनइजी भयो भने जानु मन पर्दैन अब इजी बनाउनु पर्छ भन्नु सक्नु पर्यो कि अब तपाईँहरू लकी छ हिमालदेखि अर्को पालि आउनुहोस् तपाईँलाई हिमालले अर्को पालि बोलायो भनेर चाहिँ भन्नु सक्नु
1: पर्यो फ्यामिली
0: ल्याउँछ हाम्रो चाहिँ यस्तो छ चार खेपसम्म आउनेहरू पनि छ
1: हजुर
0: म बिहान बिहान स्टेज हाल्छु घाम झुल्केको पनि त्यहीँ अब अलिक पछि बिल्डिङ
1: लाग्छ नि घाम त त्यहाँ
0: पाँच बजी अनि टाइगर हिलको जतिकै आउँछ तर अब त्यहाँ चाहिँ के छ भन्दाखेरि अब भनिदिने छैन त्यो जनाउने छैन हामी चाहिँ अलिकति एजले टेक्नोलोजीमा अलिकति ढिलो चल्दैछौँ त्यसले गर्दाखेरि नभए त अब टेक्नोलोजी जान्नेले यो मसिनो भाइ बहिनीको लागि त अलिकति हातले चाहिँ खट्नुपर्छ
1: तपाईँको बुकिङहरू चाहिँ कस्तो छ
0: बुकिङ चाहिँ चारैतिर मिलाउनु पर्छ ट्राभलसँग मिल्नु पर्यो कलकत्तादेखि लिएर यता दार्जिलिङ कालिम्पोङ यो गान्तोक यता रिनक साइड यो सोनादा पर्यो त्यहाँदेखि त्यही फेरि सिक्किम भरि पनि छ
1: हजुर उहाँहरूले फोन गर्नुहुन्छ कि यतिजना तपाईँकोमा आउँदैछ भनेर
0: मेरो होमस्टे जस्तो छ फोटो दिनु पर्यो अनि सबै विनर मिलाइदिनु पर्यो रुमदेखि लिएर सिनदेखि लिएर घरदेखि लिएर रोड अब पस्छ कि पस्दैन कतिजनालाई रोड अब रोडै चाहिन्छ सबै देखाउनु पर्छ अनि एउटै ढाँट्नु हुँदैन उनीहरूले पढाइदिन्छ फेरि ढाँट्नु चाहिँ एउटै
1: सत्य बोल्नु पर्यो
0: सत्य बोल्नु पर्यो अब त्यो पिकहरू मैले भने नि आज याद गर्छु भोलि याद गर्छु भन्दा भन्दा त्यस्तो उहाँले जम्मा भनिदिनुहुन्छ अब यो सानो
1: स्टडी गरेको छ
0: स्टडी अन्त त्यही हेर्नु चाहिँ एक एकवटा गन्ती गर्नु चाहिँ बरन्डामा सुतेर जानु दोबारा आइङ्गे यहीँ सोने कि ले भन्दै आउँछ नि
1: त दिदी हजुरले यति टाढोबाट आएर

0: आफ्नो होमस्टे सञ्चालन बारे जानकारीहरू हाम्रा श्रोता समक्ष राखिदिनुभयो। यसको लागि हामी आकाशवाणी गान्तोकको तर्फबाट हजुरलाई मोरी मोरी धन्यवाद, साथै आउने दिनहरूको शुभकामना पनि व्यक्त गर्न चाहन्छौ।
1: तपाईँलाई धेरै धेरै धन्यवाद, अनि हाम्रो यहाँ सञ्चालन सबै परिवारलाई पनि धेरै धेरै धन्यवाद। मौका पाए फेरि पनि चान्स दिनुहोला।
0: धन्यवाद। त श्रोता, अहिले यहाँले सुन्नुहुँदै थियो फी प्राणी सुब्बा, जो होमस्टे सञ्चालन गर्दै आइरहनु भएको छ, रिन्चेनपोङ मेगी डाँडा निवासी, र उहाँले आफ्ना जानकारीहरू यहाँ समक्ष प्रस्तुत गर्नुभयो। आउनुहोस्, एकैछिन मनोरञ्जन गरौं एउटा लोकगीत सुनेर।

0: हस्त श्रोता, यसै गीतका साथमा आजको हाम्रो ग्रामीण कार्यक्रमको निर्धारित समय यही सकिन्छ। अघिल्लो कार्यक्रममा नयाँ प्रस्तुतिहरूको साथमा यहाँहरू समक्ष पुनः उपस्थित हुने नै छौं। तबसम्म म कार्यक्रम संचालकलाई पनि कार्यक्रमबाट बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।
1: श्रोताहरू सुन्दै हुनुहुन्थ्यो ग्रामीण कार्यक्रम। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूलाई अब सुप्रसार हुने कार्यक्रमहरूको रूपरेखाबारे जानकारी गराउँदैछौ। अब केही क्षणमा 6:40, 45 तथा 50 मिनटमा क्रमशः नेपाली लेप्चा तथा सिक्किमे भोटिया भाषामा प्रादेशिक समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 6:55 र 7 बजे क्रमशः नेपाली अनि लेप्चा भाषामा जिल्ला समाचार पत्र सुन्न सक्नुहुनेछ। 7:05 प्रसारण हुनेछ तपाईँहरूकै रोजाई कार्यक्रम अनुरोध संगीत। 7:25 नेपाली भाषामा राष्ट्रिय समाचार सुन्न सक्नुहुनेछ र 7:35 प्रस्तुत हुनेछ कार्यक्रम पाश्चात्य संगीत। 8:05 कार्यक्रम गीत गजल अन्तर्गत एलिसा चिन्याई अनि अगम कुमार निगमको आवाजमा मिठा मिठा गजलहरू प्रस्तुत गर्नेछौ। 8:30 कार्यक्रम सुर संसार अन्तर्गत सिद्धेश्वरी देवीबाट शास्त्रीय स्वर दाद्रा सुन्न सक्नुहुनेछ। त्यसपछि 8:45 आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारण हुने कार्यक्रम समाचार सन्ध्या अन्तर्गत हिन्दी भाषामा राष्ट्रिय समाचार तथा त्यसपछि अंग्रेजी भाषामा राष्ट्रिय समाचार प्रस्तुत गरिनेछ। 9:15 स्पटलाइट कार्यक्रम प्रसारण हुनेछ। त्यसै गरी 9:30 आकाशवाणीको दिल्ली केन्द्रबाटै प्रसारण हुने कार्यक्रम नेशनल युथ म्यागजिन युवा भारती सुन्न सक्नुहुनेछ र अन्त्यमा 10 बजे सुमधुर हिन्दी फिल्मी गीतहरू प्रस्तुत गर्दै यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। यससँगै हाम्रो आजको रात्रिकालीन प्रसारण त्यही समाप्त हुनेछ।
2: मोदी हर परिवार को घर में बिजली बनाकर वही बिजली बेचकर कमाई का एक और साधन देना चाहता है।
3: भारत के प्रधानमंत्री ने भारत में जिस सौर क्रांति का आगाज किया था उसका असर अब दिखने लगा है। भारत में एक एक करके 30 लाख से अधिक परिवारों की छत पर सोलर पैनल लग चुके हैं। आप भी इस ऊर्जा क्रांति का हिस्सा बने। पीएम सूर्य घर मुफ्त बिजली योजना, जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in।
4: हर घर सूर्य घर।
1: श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अहिलेसम्म जानकारी गरायौं आज बेलुकी प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा। अब प्रस्तुत छ मौसम सम्बन्धी साधारण जानकारी। स्थानीय मौसम विज्ञान विभागका अनुसार आज गान्तोक तथा आसपासका क्षेत्रहरूमा मौसम सामान्यदेखि बदलिरहने

0: सम्भावना रहेको छ। दिनभरि आकाशमा बादलको आवरण रहनेछ भने केही स्थानहरूमा हल्का वर्षाको सम्भावना पनि व्यक्त गरिएको छ। आजको अधिकतम तापक्रम 20.5 डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम 16.1 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। त्यस्तै आजको वर्षा मापन 15.4 मिलिमिटर रेकर्ड गरिएको छ। मौसम परिवर्तनशील रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा बाहिर निस्कदा छाता वा वर्षाबाट जोगिने उपायहरू अपनाउन अनुरोध गरिएको छ। श्रोताहरू, यो थियो मौसम सम्बन्धी साधारण जानकारी।
1: निर्वाचन आयोग भारत सरकारको निर्देशअनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आआफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। अब यहाँहरूलाई भोलि बिहान 6:30 आकाशवाणीको गान्तोक केन्द्रबाट प्रसारण गरिने कार्यक्रमहरूको छोटो रूपरेखाबारे जानकारी गराउँदैछौ। बिहान 6:30 मंगलधुनका साथ कार्यक्रमको थालनी गर्नेछौ। 6:35 प्रस्तुत हुनेछ कार्यक्रम भक्ति प्रभात, जसअन्तर्गत नारायण राई अनि साथीहरूको आवाजमा केही भजनहरू सुन्न सक्नुहुनेछ। 6:55 संस्कृत भाषामा तथा 7 बजे हिन्दी भाषामा राष्ट्रिय समाचार प्रसारण हुनेछ। 7:05 यहाँहरूले कार्यक्रम गोल्डन मेलोडीज अन्तर्गत विभिन्न पुराना हिन्दी फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ। त्यसपछि 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसारित नेपाली भाषाको समाचार सुन्न सक्नुहुनेछ। 7:35 प्रस्तुत हुनेछ कार्यक्रम प्रणाम सिक्किम। 8 बजे हिन्दी भाषामा राष्ट्रिय समाचार तथा 8:15 अंग्रेजी भाषामा राष्ट्रिय समाचार प्रसारण हुनेछ। त्यसपछि 8:30 पूर्व उत्तर सेवा सिलङ केन्द्रबाट प्रसारण हुने अंग्रेजी भाषामा समाचार सुन्न सक्नुहुनेछ। त्यसै गरी बिहान 8:40 कार्यक्रम गीतिमाला अन्तर्गत योगेश वैद्य अनि सुकमित गुरूङको आवाजमा आधुनिक नेपाली गीतहरू प्रस्तुत गरिनेछन्। 9:02 कार्यक्रम चित्राञ्जली अन्तर्गत पुराना हिन्दी फिल्मी गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौ। श्रोताहरू, अबको केही क्षणमा यहाँहरूले नेपाली भाषामा प्रादेशिक समाचार सुन्न सक्नुहुनेछ।
2: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले सागा दावाको शुभ अवसरमा सिक्किमका जनता र विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ। आफ्नो सन्देशमा वहाँले भन्नुभयो, सागा दावाको पवित्र पर्व भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको प्रतीक हो। यो पवित्र अवसरले हामीलाई भगवान बुद्धले सिकाएका अनन्त मूल्यहरू, अहिंसा, मित्रता, करूणा र विश्वव्यापी भातृत्वलाई जीवनमा आत्मसात गरेर सत्यको मार्गमा हिँड्न प्रेरित गर्दछ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आसाम लिङ्जेमा रहेको मुख्यमन्त्री मोडल स्कूलको पहिलो स्थापना दिवस समारोहमा भाग लिनुभयो। श्री तामाङले संस्थालाई बधाई दिँदै विद्यार्थीहरूका लागि उत्कृष्ट पूर्वाधार र आधुनिक सुविधा सम्पन्न गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य यसले राखेको छ भन्नुभयो। वहाँले पूर्वाधार, गुणस्तरीय शिक्षा र सह पाठ्यक्रम गतिविधिहरूमा सुधार सहित शिक्षा क्षेत्रलाई सुदृढ़ पार्न गरिएका विभिन्न पहलहरूमाथि प्रकाश पार्दै अभिभावकहरूलाई यो प्रतिष्ठान शैक्षिक र जीवन दुवैमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम, दक्ष, जानकार र जिम्मेवार व्यक्तिहरूलाई तयार पार्न आवश्यक संसाधनहरूले सुसज्जित रहेको आश्वासन दिनुभयो। भारतकी राष्ट्रपति द्रौपदी मुर्मूको हालैको भ्रमणलाई उल्लेख गर्दै वहाँले सिक्किमलाई देशको पूर्ण साक्षर राज्यहरूमध्ये एकको रूपमा मान्यता दिइएको एक महत्वपूर्ण कोसे ढुंगा हो भन्नुभयो। श्री तामाङले विकसित भारतको दृष्टिकोणसँग मेल खाने गरी शिक्षाविद, अभिभावक र विद्यार्थीहरूलाई 2047 राज्यको शिक्षा प्रणालीलाई विश्वस्तरीय रूपान्तरण गर्न मिलेर काम गर्ने आह्वान गर्नुभयो। शिक्षा खेलकूद तथा युवा मामिला कानून तथा संसदीय मामिला मन्त्री राजू बस्नेतले संस्थालाई यसको पहिलो स्थापना दिवसमा बधाई दिँदै मुख्यमन्त्रीलाई विद्यालयलाई प्रख्यात सुविधाहरू सहितको एक नमूना संस्थाको रूपमा स्थापित गर्ने दृष्टिकोणको लागि कृतज्ञता व्यक्त गर्नुभयो। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयका सचिव संजय जाजू आज सिक्किम आइपुगेका छन्। श्री जाजू आजदेखि 2 जूनसम्म सिक्किमको औपचारिक भ्रमणमा हुनुहुनेछ। लाचेनमा सम्पर्क पुनर्स्थापनाका लागि गठित उच्च स्तरीय समितिको पहिलो बैठक आज गान्तोकस्थित राज्य विपद व्यवस्थापन प्राधिकरणको सम्मेलन हलमा सम्पन्न भयो। बैठकको अध्यक्षता भूमि राजस्व तथा विपद व्यवस्थापन विभागका राज्य राहत आयुक्त र सचिव रिन्जिङ छेवाङ भुटियाले गर्नुभएको थियो। समितिले तारामछु क्षेत्रमा सम्पर्क अवरोधको वर्तमान स्थितिको समीक्षा गर्यो र सड़क सम्पर्क पुनर्स्थापनाका लागि भइरहेका प्रयासहरूबारे छलफल गर्यो। प्रभावित क्षेत्रमा सुरक्षित र दिगो पहुँच सुनिश्चित गर्न आवश्यक पर्ने तत्काल मध्यमकालीन र दीर्घकालीन उपायहरूमा विस्तृत छलफल गरियो। समितिले जमीनको अवस्थाको मूल्यांकन गर्न र सम्पर्क पुनर्स्थापनाका लागि सम्भाव्य विकल्पहरूको जाँच गर्न 2 जूनका दिन प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्ने निर्णय पनि गर्यो। भारतीय निर्वाचन आयोगले स्वच्छ सटीक र अध्यावधिक मतदाता नामावली सुनिश्चित गर्न गरेको मतदाता नामावलीको विशेष गहन संशोधन एसआईआर 2026 आजदेखि गान्तोक जिल्लामा शुरू भएको छ। यस अभ्यासको एक भागको रूपमा बूथ स्तरीय अधिकारीहरू बीएलओले गणना फर्महरूको वितरण र संकलनका लागि मतदान केन्द्र क्षेत्रहरूमा घर घर भ्रमण शुरू गरेका छन्। यो अभ्यास 28 जून 2026 जारी रहनेछ। भ्रमणको क्रममा बीएलओले गणना फर्महरू वितरण गर्न प्रत्येक घरमा पुग्नेछन् र मतदाताहरूलाई उनीहरूको निर्वाचन विवरणहरू प्रमाणित र अध्यावधिक गर्न मदद गर्नेछन्। विधिवत रूपमा भरिएका फर्महरू पेश गर्न अघि मतदाताहरूलाई आफ्नो नाम, उमेर, ठेगाना, फोटो, ईपीआईसी नम्बर र परिवार विवरणहरू जस्ता विवरणहरू सावधानीपूर्वक जाँच गर्न अनुरोध गरिएको छ। यसरी नै एसआईआर 2026 अन्तर्गत घर घर गणना फर्म वितरण आधिकारिक रूपमा पाकिम जिल्लामा पनि शुरू भएको छ। अधिकारीहरूले थप जानकारी दिएका छन् कि कुनै पनि योग्य मतदाता निर्वाचन प्रक्रियाबाट वञ्चित नहोस् भनी दुर्गम र ग्रामीण क्षेत्रहरूको कवरेज सुनिश्चित गर्न विशेष ध्यान दिइँदैछ। पहिलो दिन सोरेङ जिल्लामा एसआईआर 2026 अन्तर्गत आज घर घर गणना फर्महरू वितरण गरिएका छन्। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
3: अरिनम बंगसुद गोंगतो गोमल लंचु चेन हुआ की मीटो मितलम सागा दवा सा असुम का रेंजुंग जुंपन ओम प्रकाश माथुर नन रेंजुंग सा मुरोसोंग अन सिगदम पवार लासा संगे सुंग्यो मबु सोंगरेम समदिक समसफु नोंग थोबुनिमो रेन नन सुंगंग सागा दवा करते ट्रे संगे रिमसा अगेक सिनिम अन साक ओंगलत सा तेत कात गोम अरे करतत नन का कायुम अथंग सा लमु का लम गात बु अन अग्याप मु निमसिम यु सा छका गात खोबु गोंग पोंगलुंग लाफसेत बुनिमो ओ सुरोंग आसाम लिंगजेसा गुलनकर्थक मॉडल यंथ सीएमएमएस सा हानफ्रोनबु बोंगचोक सिनिम सा असुंगा गुलनकर्थक प्रेम सिंह तामंगला चिनबुंगमो ओ मिछोक रिम रिंगछुक टोंगलंग रेन नन हानफ्रोनबु बोंगचोक सिनिम सा असुंग सा तनका पुमथोरेम का तछि बिथोबुनिमो रेन नन सुंगथोबा अरि यंथ रे छोंग सोंगरेम का अरिम यंतन बिशोंग अन अल अल अरुक फानतोपोंग बिशोंग सा तनका जुकथोबु गोमो यंग सुंगमो रेन नन यिनथोरेम का अरिम सुक्षंग सतन का लियगत बु थुंगम प्लोंग काला लेथु बु थुंगम प्लोंग काला अग्याब दो अरिंग पोंग मातंग मो ओन अमु अबु सोंगरेम रिंग तोंग मातलंग छु ओंग सोंगरेम का गत खो बु गनला थामलोंग पोंग दीप का यिनथो अरि सा अजु मुन थो बु अरिंग दिनंग मो ओ उलोम दो ग्याकर सा छिदोक द्रौपदी मुर्मू सा आकोर नांग सिंग का रेंजोंग नन का सी यु बु रेंजोंग रेम का ल्यांगमु पुबार ला का गंछोंग ला रुख थोबु ल्यांगमु सा लिव का थ्या खथोबु निमा उलोम दो अरे रेंजोंग सा यंतन कोंग छोक रेम का लाद बु नाम तुन्थोक नेत सा फुंगो थेप कोक्यक सुंगतेत कानम अरिम जुक्षों सातुन का लुपन लुपन मुसंग अंचो ओं संग्रेम दीप का कछो का युगजुग गडबु सुंगथोबु निमो अचोप का यिनतुन अलिम अदुं अन अदिर ओंगलुत देतोंबु बोंगचीसा करथाक राजु बसनी नंदला अरिहानफ्रोनबु बोंगचोक सिनिमसा असुंग सातुन का पुमथोरियम का तुची

0: हो र हामी हमेशा जहिले पनि कुनै अपील गर्छौं कुनै पुलिसको कार्यक्षेत्रमा जनताले सधैं नै सहयोग दिनुहुन्छ म उहाँहरूलाई पनि बहुत बहुत धन्यवाद दिन चाहन्छु
1: भ्रमणपछि हवाई मार्ग लिभिङ हेलिपेडबाट राष्ट्रपति प्रस्थान गर्नुभएको थियो आकाशवाणी गान्तोकको लागि म दिलीराम दुलाल
2: 28 मईका दिन सिक्किमकी उदयमान फिल्म निर्देशक त्रिवेणी राईद्वारा निर्देशित पुरस्कार विजेता फिल्म शेप अफ मोमोको प्रीमियर राजधानीमा सम्पन्न भयो यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए शेप अफ मोमो हिजो 29 मईदेखि भारत र नेपालमा रिलीज भएको छ यस क्रममा गान्तोकको वज्र सिनेमा हलमा फिल्मको प्रीमियर सम्पन्न भयो मुख्यमन्त्री र उनकी धर्मपत्नी कृष्ण कुमारी राईलाई राज्यमा कला क्षेत्रको संवर्धनका लागि निरन्तर समर्थन गरिरहेकोमा सम्मानित गरियो यसै गरी मुख्यमन्त्री र श्रीमती राईको बाहुलीद्वारा फिल्मका निर्देशक निर्माता र कलाकारहरूलाई सम्मानित गरियो मुख्यमन्त्रीले सिक्किमी गौरव त्रिवेणी राईद्वारा निर्देशित पुरस्कार विजेता फिल्म शेप अफ मोमोको प्रीमियरमा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट साझा गरेका छन् उनले यो उत्कृष्ट उपलब्धि सिक्किमको फिल्म जगतका लागि एक महत्वपूर्ण उपलब्धि र सम्पूर्ण राज्यका लागि गर्वको अवसर रहेको उल्लेख गरेका छन् भारतीय सेनाको पूर्वी कमानका जनरल अफिसर कमाण्डिङ इन चीफ लेफ्टिनेण्ट जनरल वीएम भुवन कृष्णन पीवीएसएम एवीएसएम वाईएसएमले 27 मईको दिन राज्यपाल ओम प्रकाश माथुरसँग लोकभवनमा शिष्टाचार भेट गरे यस अवसरमा त्रिशक्ति कोरका जीओसी लेफ्टिनेण्ट जनरल मनराज सिंह मान एसएम तथा मेजर जनरल आशिष नेगी वीएसएम जीओसी ब्ल्याक क्याट डिभिजन पनि उपस्थित थिए लोकभवनका अनुसार बैठकका क्रममा सामरिक महत्वका विषयमा विचारहरू आदान प्रदान गरिनुका साथै राज्य र सेनाबीच आपसी सहयोग र विकाससँग सम्बन्धित विषयहरूमाथि सार्थक चर्चा भयो राज्यपालले भारतीय सेनाको योगदानको सराहना गर्दै भने सेनाले राष्ट्रका सीमाहरूको सुरक्षा गर्नुका साथै सामाजिक सहयोग र विकास कार्यहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम सरकारले आफ्नो 7 वर्षको कार्यकाल पूरा गरेको छ एसडीएफ पार्टीको सरकारलाई चुनावमा अपदस्थ गर्दै 27 मई 2019 एसकेएमले राज्यको बागडोर आफ्नो जिम्मामा लिएको थियो यस अवसरमा एसकेएम पार्टीले हर्ष व्यक्त गर्दै सिक्किमका जनतालाई हार्दिक बधाई तथा आभार व्यक्त गरेको छ एसकेएम पार्टीले बुधबार जारी प्रेस बयानमा भनेको छ सिक्किम क्रान्तिकारी मोर्चाले मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील नेतृत्वमा 27 मई 2019 पदभार ग्रहण गरेदेखि 7 वर्ष सफलतापूर्वक पूरा गरेकोमा सिक्किमका जनतालाई हार्दिक बधाई र आभार व्यक्त गर्दछ एसकेएमले भनेको छ यो उपलब्धि 2009 शुरू भएको लामो र दृढ़ संघर्षको गर्वको सम्झना हो जब हजारौं क्रान्तिकारीहरू सिक्किममा लोकतान्त्रिक परिवर्तन ल्याउन र साँच्चै जनमुखी सरकार स्थापना गर्न एउटै दृष्टिकोणका साथ एकजुट भएका थिए यो यात्रा चुनौतीहरू बलिदानहरू र कठिनाईहरूले भरिएको थियो तर जनताको अटल विश्वास प्रतिबद्धता र दृढ़ संकल्पले यो ऐतिहासिक परिवर्तन सम्भव बनायो
3: Arin wongsut gongtuk gomo, along gongtuk lengge sot senongo. Gyakarsa minorti dog dupot dropoti murmursa, nimsang asrensa, renjung akar, lungtin mu, chi zongbu, yangne sakchum saluka chonglot mun mo. Fatsayak chong chukakat sa samme, lavoka, gongtuk chionlat bu minorti dog murmurna. Tuimu kukyo yinton, dumgit, vatu, gyotong yangne, gyotong diklot dip, dipshimbu mutuk mutuk topeka, akalyotong matumbukum. Puchak nam fili len alun minority dog sa renjung akor chiantham bhugam senango gongtuk lengde suchur sa report.
1: राष्ट्रपति श्रीमती द्रौपदी मुर्मू भारतीय सेनाको हेलिकप्टर मार्फत बागडोगराबाट गान्तोकको लिभिङ हेलिप्याडमा अवतरण गर्नुभएको थियो उहाँलाई सिक्किमका राज्यपाल ओम प्रकाश माथुर मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले मन्त्रीगण तथा उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो भ्रमणको पहिलो दिन उहाँले रिच पार्क स्थित अर्किड उद्यान तथा देउराली स्थित नामग्याल इन्स्टिच्युट अफ टिबेटोलोजी अर्थात एनआईटी सिक्किम संस्थानको भ्रमण गर्नुभएको थियो त्यहाँ बौद्ध सांस्कृतिक परम्पराबारे जानकारी गराइएको थियो दोस्रो दिन खराब मौसमको कारण नथुला भ्रमण स्थगित भए पनि राष्ट्रपतिले आमा दिदी बहिनी बस सेवाको शुभारम्भ गर्नुभएको थियो उहाँले सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा गरिएकोमा बधाई दिनुभएको थियो विकास र प्रकृति संरक्षण सँगसँगै अघि बढ़ाएर सिक्किमले सम्पूर्ण देशलाई प्रेरणा दिएको उहाँले उल्लेख गर्नुभएको थियो
4: उहाँले भन्नुभयो सिक्किमले यह साबित किया

श्रोताहरू, भर्खरै सुन्यौं कुन्ती मक्तानको सुमधुर आवाजमा रहेको गीत कति माया लाग्छ नि हौ। यो गीत रोज्नु भएको थियो नाम्ची निवासी नीता सुब्बाले आफ्नी आमाको लागि। अब कार्यक्रमलाई अगाडि बढाउँदै लागौं अर्को प्रस्तुतितर्फ। अर्को गीत रोज्ने श्रोता हुनुहुन्छ दक्षिण सिक्किम अन्तर्गत याङयाङ निवासी चन्द्रबहादुर गुरूङ। उहाँले रोज्नु भएको गीत छ नारायण गोपालको आवाजमा आँखा छोपी नरौ भनी भन्नु पर्या छ। यो गीत उहाँले सम्पूर्ण आकाशवाणी परिवारलाई सुनाउन चाहनु भएको छ।

श्रोताहरू, नेपाली अनुरोध संगीत कार्यक्रम सुन्ने क्रममा अब अर्को गीत बजाउँदैछौ। कालेबुङ निवासी बिरबल भुजेलको रोजाईमा गायक भक्तराज आचार्यको आवाजमा मुटु जलिरहन्छ। उहाँले यो गीत आफ्ना प्रिय साथीहरूलाई सुनाउन चाहनु भएको छ। आउनुहोस् रमाऊ यो सुमधुर गीतमा।

श्रोताहरू, कार्यक्रम नेपाली अनुरोध संगीतमा अन्तिम गीत बजाउँदैछौ। सिबी गुरुङको आवाजमा प्रिय मैले तिमीलाई। यो गीत रोज्ने श्रोता हुनुहुन्छ लिम्बुङ निवासी हेमलाल भट्टराई। उहाँले यो गीत आफ्नो प्यारो साथीहरूलाई सुनाउन चाहनु भएको छ।

0: श्रोताहरू, कार्यक्रम नेपाली अनुरोध संगीतको निर्धारित समय समाप्त भइसकेको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यति बेला स्टुडियोको घडी अनुसार समय साँझको 7:25 हुनै लागेको छ। अब केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ नेपाली भाषामा राष्ट्रिय समाचार।
1: यो आकाशवाणी हो। समाचार विनोद कुमार अधिकारीबाट सुन्नुहोस्।

सुरुमा यस बुलेटिनका मुख्य समाचारहरू। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणी मार्फत देश तथा विदेशका नागरिकहरूसँग आफ्नो मन की बात कार्यक्रममा विचारहरू साझा गर्नुहुने। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानद्वारा खेत बचाओ अभियान राष्ट्रिय स्तरमा निर्माण एवं सञ्चालन गरिनुपर्ने आवश्यकतामा जोड़। केन्द्रीय इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवद्वारा आज ग्रेटर नोएडाको सुरजपुर स्थित लोहम उद्योगको भ्रमण र थलसेना अध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा भारतीय सशस्त्र बल परिस्थिति अनुरूप आवश्यक परे अपरेशन सिन्दूर चरण दुईका लागि तयार रहेको जानकारी। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणी मार्फत देश तथा विदेशका नागरिकहरूसँग आफ्नो मन की बात कार्यक्रममा विचारहरू साझा गर्नुहुनेछ। यो यस मासिक रेडियो कार्यक्रमको 134 श्रृंखला हुनेछ। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनको सम्पूर्ण नेटवर्क, एआईआर न्यूजको वेबसाइट र न्यूज अन एयर मोबाइल एपमा एकसाथ प्रसारित हुनेछ। यसका साथै एआईआर न्यूज, डीडी न्यूज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा पनि यसको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ। आकाशवाणीले हिन्दी प्रसारणको लगत्तै पछि विभिन्न क्षेत्रीय भाषाहरूमा पनि यस कार्यक्रमको प्रसारण गर्नेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले खेत बचाओ अभियानलाई खेत किसान र गाउँहरूलाई जोड्ने एउटा वृहत राष्ट्रिय अभियान बनाउनुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा यस अभियानको तयारीबारे आयोजित उच्च स्तरीय बैठकको अध्यक्षता गर्दै मन्त्री चौहानले रासायनिक मलको अन्धाधुन्ध प्रयोगलाई रोक्दै सन्तुलित प्रयोगमा जोड़ दिनु नै यस अभियानको मुख्य उद्देश्य रहेको प्रष्ट पार्नुभयो। यो देशव्यापी खेत बचाओ अभियान आगामी सोमबारदेखि 30 जूनसम्म सञ्चालन हुनेछ। कृषि तथा किसान कल्याण मन्त्रालयका अनुसार यस अभियानमा सबै सहभागी संस्थाहरूको मुख्य संयोजकको रूपमा कृषि विज्ञान केन्द्रलाई जिम्मेवारी दिएको छ। अभियानका लागि देशभरि 1600 भन्दा बढ़ी टोलीहरू गठन गरिएका छन्, जसमध्ये 500 टोलीहरू रासायनिक मलको अत्याधिक प्रयोग हुने 100 वटा

0: जिल्लाहरूका लागि विशेष रूपमा परिचालन गरिनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवले आज ग्रेटर नोएडाको सूरजपुर स्थित लोहम उद्योगको भ्रमण गर्नुभयो। यस उद्योगले वातावरण अनुकूल र दिगो रूपमा महत्वपूर्ण खनिज तथा आधुनिक सामग्रीहरूको उत्पादन गर्दै आएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री वैष्णवले आधुनिक प्रविधिहरूमा लिथियम ब्याट्री र स्थायी चुम्बकको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले यी सामग्रीहरू भारतमै उत्पादन हुनुपर्ने र यसको प्रविधि पनि स्वदेशमै विकसित गरिनुपर्ने लक्ष्य राख्नु भएको उहाँले उल्लेख गर्नुभयो। सोही दृष्टिकोण अनुरूप लोहम नामक युवा स्टार्टअप कम्पनीले यो जटिल प्रविधि सफलतापूर्वक विकास गरेको मन्त्री वैष्णवले जानकारी दिनुभयो।
1: एक यंग स्टार्टअप लोहम, इन्होंने कंप्लीट टेक्नोलॉजी को डेवलप किया है और टेक्नोलॉजी को डेवलप करने के बाद में वहां से प्रोडक्शन का लेवल लेके आए। आज उस प्लांट को देखने का मौका मिला। लिथियम कार्बोनेट बनाने की मशीन है जो कि आगे सीधा बैटरी बनाने में काम में आए, और परमानेंट मैग्नेट बनाने की मशीन है जो कि बहुत ही एक अच्छे, बहुत ही कॉम्प्लेक्स टेक्नोलॉजी को अच्छे तरीके से डेवलप किया।
0: केन्द्रीय राज्यमन्त्री डाक्टर जितेन्द्र सिंहले आज नयाँ दिल्लीमा एआईद्वारा सञ्चालित सीपी ग्राम्स भोइस च्याटबोट समाधान दिदीको शुभारम्भ गर्नुभयो। प्रशासनिक सुधार र जनगुनासो विभागले भाषिणीसँगको सहकार्यमा विकास गरेको यस च्याटबोटले नागरिकहरूलाई कुराकानीकै माध्यमबाट सहजै आफ्ना गुनासोहरू दर्ता गर्न अनुमति दिनेछ। संचारकर्मीहरूलाई सम्बोधन गर्दै मन्त्री सिंहले समाधान दिदी सरकारको जनगुनासो सुनवाई संयन्त्रलाई लोकतान्त्रिकरण गर्ने दिशामा एउटा ठूलो कदम भएको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। थलसेना अध्यक्ष जनरल उपेन्द्र द्विवेदीले भारतीय सशस्त्र बल उच्च सतर्क अवस्थामा रहेको र परिस्थिति अनुसार आवश्यक परे अपरेशन सिन्दूर चरण दुईका लागि तयार रहेको बताउनु भएको छ। पुणेको खड़क वासला स्थित राष्ट्रिय रक्षा एकाडेमीको 150 ब्याचको पासिङ आउट परेडलाई सम्बोधन गर्दै जनरल द्विवेदीले अपरेशन सिन्दूरले देशको सुरक्षा चुनौतीहरूको सामना गर्न भारतको सटीकता र दृढतालाई प्रमाणित गरेको उल्लेख गर्नुभयो। सेना प्रमुखले अपरेशन सिन्दूरले राष्ट्रको संकल्पलाई दर्शाएको र सेनाका विभिन्न अंगहरू बीचको आपसी समन्वयको महत्वलाई उजागर गरेको बताउनुभयो। उहाँले नयाँ पास आउट भएका क्याडेटहरूलाई व्यावसायिकता, नेतृत्व र देश सेवाको उच्च मापदण्ड कायम राख्न आग्रह गर्नुभयो। यस अवसरमा जनरल द्विवेदीले महिला क्याडेटहरूको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै वीरता, दृढ़ संकल्प र सैन्य कौशल कुनै लिंग विशेषमा मात्र सीमित नहुने प्रश्न पार्नुभयो।
2: जहाँ तक ऑपरेशन सिंदूर की बात है, ये अभियान अभी जारी है। इसमें फिलहाल केवल अस्थायी रूप से संघर्ष विराम है, इसलिए भारतीय सशस्त्र बल ऑपरेशन सिंदूर 2.0 की संभावना को ध्यान में रखते हुए पूरी तैयारी कर रहे हैं। इस समय हमारा ध्यान तीनों सेनाओं के बीच बेहतर तालमेल बढ़ाने पर है। साथ ही हम भविष्य के युद्धों के लिए खुद को और अधिक सक्षम बना रहे हैं। जैसा कि मैंने पहले कहा था, आने वाले समय के युद्ध केवल जमीन, समुद्र और हवा तक सीमित नहीं रहेंगे।
0: आन्ध्र प्रदेशको विशाखापट्टनम आईटीआई क्लस्टरका लागि पीएम सेतु योजना अन्तर्गत रणनैतिक लगानी योजना एसआईपीलाई राष्ट्रिय सञ्चालन समितिले स्वीकृति दिएको छ। यो योजना आर्सेलर मित्तल निप्पन स्टील इण्डिया नामक एक निजी कम्पनीले पेश गरेको हो। नयाँ दिल्लीमा आयोजित केन्द्रीय सिप विकास तथा उद्यमशीलता मन्त्रालयको तेस्रो बैठकमा यो स्वीकृति दिएको हो। पीएम सेतु सरकारको एक प्रमुख गौरवशाली योजना हो, जसका लागि 60,000 करोड़ रूपियाँ बजेट छुट्याइएको छ। यस योजनाको मुख्य उद्देश्य देशका 1,000 सरकारी आईटीआईहरूलाई उद्योगको नेतृत्वमा नयाँ र आधुनिक ढंगले रूपान्तरण गर्नु हो। म्यांमारका राष्ट्रपति यू मिन आङ भारतको 5 दिने औपचारिक भ्रमणको सिलसिलामा आज साँझ नयाँ दिल्ली आइपुग्नु भएको छ। उहाँलाई केन्द्रीय विदेश राज्यमन्त्री कीर्ति वदन सिंहले स्वागत गर्नुभयो। यसअघि आजै राष्ट्रपति बिहारको गया भ्रमण गरी प्रसिद्ध महाबोधि मन्दिरमा पूजा अर्चना गर्नुभएको थियो। उहाँको साथमा म्यानमारका धेरै क्याबिनेट मन्त्री, वरिष्ठ अधिकारी र व्यापारिक नेताहरू सम्मिलित एक उच्च स्तरीय प्रतिनिधिमण्डल भारत आएको छ। वर्तमान ओदामा बहाल भएपछि राष्ट्रपति यू मिन आङको

0: यो पहिलो भारत भ्रमण हो। उहाँले आगामी सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देश बीचको ऐतिहासिक तथा सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। राजस्व अनुसन्धान निर्देशालयले केरलामा एक ठूलो लागू औषध विरूद्धको संयुक्त कार्यवाही चलाएर भारी परिमाणमा प्रतिबन्धित लागू औषध तथा नशालु पदार्थ बरामद गरेको छ। वित्त मन्त्रालयका अनुसार अपरेशन चक्रव्यूह अन्तर्गत कोची, मल्लापुरम र तिरूवनन्तपुरमबाट 24 किलोग्राम भन्दा बढ़ी लागू औषध जफत गरिएको छ। मन्त्रालयले दिएको जानकारी अनुसार यस सञ्जालमा संलग्न मुख्य योजनाकार सहित 5 जनालाई लागू औषध तथा मनोरोग सम्बन्धी ऐन एनडीपीएस 1985 अन्तर्गत पक्राउ गरिएको छ। अब खेल समाचार। आज भएको सिंगापुर ओपन प्रतियोगिताको मिक्स डबल्स ब्याडमिन्टन खेलको सेमी फाइनलमा भारतका ध्रुव कपिला र तनिषा क्रास्टोको जोड़ी जापानका सायका होबारा र युईची सिमोगामीसँग पराजित भएको छ। यसैबीच पुरूष डबल्सतर्फ भारतका सात्विक साईराज रंकी रेड्डी र चिराग सेट्टीको जोड़ीले उत्कृष्ट जीत दर्ता गर्दै फाइनलमा स्थान बनाएको छ। सेमी फाइनल खेलमा दक्षिण कोरियाका खेलाड़ीलाई सोझो सेटमा पराजित गर्दै भारतीय जोड़ी फाइनलमा प्रवेश गरेको हो। अब अन्तमा यस बुलेटिनका मुख्य समाचारहरू पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि बिहान 11 बजे आकाशवाणी मार्फत देश तथा विदेशका नागरिकहरूसँग आफ्नो मन की बात कार्यक्रममा विचारहरू साझा गर्नुहुने। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानद्वारा खेत बचाओ अभियान राष्ट्रिय स्तरमा निर्माण एवं सञ्चालन गरिनुपर्ने आवश्यकतामा जोर। केन्द्रीय इलेक्ट्रोनिक्स तथा आईटी मन्त्री अश्विनी वैष्णवद्वारा आज ग्रेटर नोएडाको सूरजपुरस्थित लोहम उद्योगको भ्रमण। थलसेना अध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा भारतीय सशस्त्र बल परिस्थिति अनुरूप आवश्यक परे अपरेशन सिन्दूर चरण दुईका लागि तयार रहेको जानकारी। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: A very good evening to all my lovely listeners who are listening to our Western music program. A very warm welcome to you all on our special edition of Akashwani Gangtok broadcasting on medium wave 213.67 meters corresponding to 44 kilohertz. Remember, you can also tune in to FM Kanchenjunga at 103 megahertz and news on AIR mobile app. I'm Lakshmi Sharma, your host for today, and our today's episode celebrates one of the purest blessings in the life called parents. And our topic for evening is love, care and guidance, the pillars of parenting in connection with Global Day of Parents. Love, care and guidance are truly the pillars of parenting. A parent's love gives children confidence, care, gives them comfort and guidance, helps them choose the right path in life. From teaching values to standing beside us during difficult times, parents shape our future with patience and sacrifice. In today's fast-moving world, the role of parents has become even more important. Beyond providing necessities, they nurture dreams, teach kindness, and become the first teachers and lifelong supporters of their children. The special occasion reminds us to express gratitude to our parents for their endless dedication and unconditional love. Even a few words of appreciation can bring a big smile to their hearts. So, on this beautiful eve of World Parents Day, let us cherish the bond of family and promise to respect, love and care for our parents. There's a saying, parents may hold our hands for a while, but they hold our hearts forever. Yes, my dear listeners, you all heard it right. They hold our hearts forever.

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गई इनुमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटो सहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
1: श्रोताहरू एतेन्जेल सुन्दै हुनुहुन्थ्यो यसै केन्द्रबाट प्रसारित कार्यक्रम पाश्चात्य संगीत। स्टुडियोको घडी अनुसार समय यति बेला रात्रिको 8:05 भइसकेको छ। अब यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम गीत गजल अन्तर्गत गजलकार एलिसा चिन्याई अनि अगम कुमार निगमको आवाजमा मिठा मिठा गजलहरू। पहिलो गजल पस्कन्दैछौ गजलकार एलिसा चिन्याईको आवाजमा, तुम मेरी जिन्दगी हो।

श्रोताहरू, कार्यक्रम गीत गजल सुन्दै गर्दा दोस्रो गजल बजाउँदैछौ गजलकार अगम कुमार निगमको आवाजमा, मेरी बर्बादीका जस्नु।

श्रोताहरू, कार्यक्रम गीत गजलको अन्तिम प्रस्तुतिको रूपमा बजाउँदैछौ गजलकार अगम कुमार निगमको आवाजमा हम नहीं जानते।

0: श्रोताहरू, कार्यक्रम गीत गजलको निर्धारित समय सकिसकेको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौँ। स्टुडियोको घडीअनुसार समय यति बेला रात्रिको 8:30 भइसकेको छ। अब यहाँहरूलाई मन्त्रमुग्ध बनाउँदैछौँ। कार्यक्रम स्वर सञ्चार अन्तर्गत सिद्धेश्वरी देवीबाट शास्त्रीय स्वर सुनाएर त्योभन्दा अघि केही व्यापारिक विश्राम।
1: Ensure your future with Central University of Sikkim. Admissions open at Sikkim University, a premier central university in the Northeast region for academic sessions 2026-27. Sikkim University offers modern facilities with sufficient infrastructural facilities and experienced professors committed to academic excellence. Apply now for undergraduate, postgraduate and PhD programs across diverse disciplines. CUET score is mandatory for UG and PG admissions. Online registrations open from 22nd May to 10th June 2026. Visit www.cus.ac.in for details and online application.
2: निर्वाचन आयोग भारत सरकारको निर्देशअनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ। 30 मेदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गई इन्युमरेशन फर्म वितरण तथा संकलन गर्नेछन्। सबै मतदातालाई आफ्नो फोटोसहित फारम भरेर समयमै बुझाउन अनुरोध गरिन्छ। 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताले पनि फारम 6 बुझाउन सक्नेछन्। फारम ईसीआईएनईटी एप वा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ। निर्वाचन आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

देखिनुहुन्थ्यो आकाशवाणीको दिल्ली केन्द्रबाट प्रसारित कार्यक्रम युवा भारती। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। स्टुडियोको घड़ी अनुसार समय यति बेला रात्रिको 10 बजिसकेको छ। श्रोता अब यहाँहरूलाई हामी मनोरञ्जन गराउँछौ पुराना हिन्दी फिल्मी गीतहरू सुनाएर। पहिलो गीत बजाउँदैछौ 30 जुन 2000 सालमा आएको चलचित्र रेफ्युजीबाट सोनु निगम अनि अल्का याग्निकको आवाजमा सदाबहार गीत ऐसा लगता है। आउनुहोस् रमाऊ।

भर्खरै हामीले सुन्यौं एउटा मिठो र रोमान्टिक गीत जसले प्रेमको शुरूआती अनुभूति मनमा पलाउँदै गएको आकर्षण र कसैको प्रतीक्षामा हराउँदै गएको भावनालाई निकै सुन्दर ढंगले व्यक्त गरेको छ। कहिलेकाहीँ जीवनमा यस्ता क्षणहरू आउँछन् जब कुनै विशेष व्यक्तिको सम्झनाले मनमा अनौठो हलचल मचाउँछ, मुटुको धड्कन बढ्छ, निन्द्रा हराउँछ र संसार नै केही नयाँ केही सुन्दर बने जस्तो लाग्छ। यही भावनालाई यो गीतले शब्द र संगीत मार्फत जीवन्त बनाएको छ। यस्तै संगीत र सम्झनाको यो यात्रालाई हामी निरन्तर अघि बढाइरहेका छौं। अब लागौं अर्को प्रस्तुतितर्फ। अर्को गीत लिएका छौं 1983 सालमा आएको चलचित्र साउथेनबाट जिन्दगी प्यारका गीत है, जसलाई स्वर दिएकी छिन् स्वर्गीय गायिका लता मंगेशकरले।

भर्खरै यहाँहरूले सुन्नुभयो जीवनका अनेक रङ्ग र यथार्थलाई समेटेको अत्यन्त सन्देशमूलक गीत। यो गीतले हामीलाई सम्झाउँछ कि जीवन केवल खुसीको नाम होइन, यसमा दुःख, सङ्घर्ष, आशा, निराशा र अनेक उतार चढाव पनि जोडिएका हुन्छन्। तर जति नै कठिन परिस्थिति आए पनि मुस्कुराउनु छोड्नु हुँदैन, अघि बढ्नु नै जीवनको वास्तविक कला हो। जीवन एउटा यात्रा हो जहाँ कहिले सफलता भेटिन्छ, कहिले चुनौतीहरू सामना गर्नुपर्छ। आफ्ना साथमा भए पनि वा टाढा भए पनि समयसँगै सबै कुरा स्वीकार गर्दै अगाडि बढ्नुपर्ने सन्देश यो गीतले दिन्छ। यही कारणले यो गीत आज पनि लाखौं श्रोताको मनमा विशेष स्थान बनाउन सफल भएको छ। अब कार्यक्रमको तेस्रो प्रस्तुतिको रूपमा बजाउँदैछौ चलचित्र अकेले हम अकेले तुमबाट कुमार सानु अनि अल्का याग्निकको आवाजमा दिल कहता है।

भर्खरै यहाँहरूले सुन्नुभयो विरह सम्झना र अधुरो प्रेमको पीडालाई अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरिएको एउटा मन छुने गीत। कहिलेकाहीँ मनले कसैलाई फेरि भेट्न चाहन्छ, पुराना दिनहरू फर्काउन खोज्छ, तर परिस्थितिले त्यसलाई सम्भव हुन दिँदैन। यही द्वन्द्व मनको चाहना र यथार्थ बीचको संघर्ष यो गीतको मूल भाव हो। अब अर्को गीत बजाउँदैछौ चलचित्र मिस्टर आशिकबाट कुमार सानुको आवाजमा मेरा चाहन्द मुजी।

श्रोताहरू, हिन्दी फिल्मी गीत सुन्ने क्रममा अब अर्को गीत बजाउँदैछौ। चलचित्र कसुरबाट कुमार सानु अनि अल्का याग्निकको आवाजमा मोहब्बत हो नजाए।

श्रोताहरू, कार्यक्रम हिन्दी फिल्मी गीतहरूको अन्तिम प्रस्तुतिको रूपमा बजाउँदैछौ चलचित्र खूबसूरतबाट कुमार सानु अनि कृष्णमूर्तिको आवाजमा मेरा एक सपना है।

श्रोताहरू, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। कार्यक्रम हिन्दी फिल्मी गीतहरूको निर्धारित समय अब यही समाप्त भएको छ। यससँगै आजको हाम्रो रात्रिकालीन प्रसारण पनि यही समापन हुँदैछ। अब भोलि बिहान ठिक 6:30 फेरि नयाँ ऊर्जा र रमाइला कार्यक्रमका साथ पुनः उपस्थित हुने नै छौं। तबसम्मका लागि सम्पूर्ण आकाशवाणी परिवारको तर्फबाट नमस्कार, शुभरात्री, जय हिन्द।